0: अल्लाह ताला का इल्म हुआ इसमें। फिर आप कहते हो इय्याका नअबुदु व इय्याका नस्ताईन, इय्याका नअबुदु व इय्याका नस्ताईन, हम अब इबादत करने को तैयार हैं, हम अब इबादत करने को तैयार हैं, हम अब मदद मांगते हैं, हमें हिदायत दें। ये क्या है? अमल है। अब आप अमल करने को तैयार हो। पहला हिस्सा था इल्म, दूसरा हिस्सा क्या है? अमल। अच्छा, अब जब कहा उनका रास्ता जो जिन जिन पर आपने इनाम किया, उन लोगों के पास क्या था? इल्म और अमल दोनों। पहले बात समझ लें, बात शुरू कहाँ हुई थी? इल्म से। दूसरी बात क्या हो रही थी? अमल। फिर जिस ग्रोह की बात हो रही है उसके पास क्या था? इल्म और अमल। उसके बाद अल मग़दूबी अलैहिम, उनके पास क्या है? एक्चुअली उनके पास इल्म है बग़ैर अमल के, और अब बालीन के पास है इल्म बग़ैर अमल के। इल्म, अमल, अमल और इल्म, इल्म बग़ैर अमल, अमल बग़ैर इल्म। अजीब अजीब बैलेंस है इस पूरी सूरत में। अच्छा, उसके बाद ये इसको समझने के लिए ज़रा दिमाग लड़ाना पड़ेगा आपको। इस समर फेल की बात मैं कई दफ़ा कर चुका हूँ, नहीं ये क्योंकि मैं लिंग्विस्टिक्स का स्टूडेंट हूँ ना, ये मेरे नज़दीक कुरान के बहुत बड़े अजायब में से है, बहुत ही बड़े अजायब में से। इसको समझने के लिए थोड़ा सा मेरे साथ सब्र करना, लेकिन ये बात अगर समझ में आ गई, कुरान के मेरे नज़दीक एक मौजज़ात में से है ये। इस्म ऐसा होता है जिसमें ना माजी, ना हाल, ना मुस्तकबिल। ये बात पहले कही थी कि नहीं? ओके, इस्म से बनता है जुमला इस्मिया, अरबी में कहते हैं जुमला इस्मिया। और जुमला इस्मिया के अंदर किस चीज़ की तरफ इशारा होता है? ऐसी चीज़ जिसका ना हाल हो, ना माजी हो, ना मुस्तकबिल हो, उसमें उसकी तरफ कुछ इशारा होता है, ठीक है। अच्छा, दूसरी तरफ फ़ेल है, फ़ेल में क्या होता है? माजी, हाल और मुस्तकबिल। उससे बनता है क्या जुमला? क्या जुमला? फ़ेलिया। वो एक पूरी ग्रामर का लेसन हो जाएगा, लेकिन आप बुनियादी बात समझ लें। जुमला इस्मिया में असल अहमियत इस्म की होती है, और जुमला फ़ेलिया में असल अहमियत फ़ेल की होती है, ठीक है? ओके, अब एक और बात समझ लें इस्मिया और फ़ेलिया के बारे में। आम तौर पर जुमला फ़ेलिया शुरू होता है फ़ेल से, और जुमला इस्मिया शुरू होता है इस्म से। अच्छा, इस्म में क्या होता है? माजी, हाल और मुस्तकबिल, या हमेशगी? अच्छा, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन, तीन आयत। ये एक जुमला है, आयत तो तीन है लेकिन जुमले कितने हैं? एक। और ये जुमला इस्मिया है, अरबी के एतबार से ये जुमला क्या है? इस्मिया। ये बात याद रखनी है। अब तीन आयत कितने जुमले हुए? एक। और ये कौन सा जुमला है? इस्मिया। और इस्मिया में क्या होता है? हमेशगी, राइट? अच्छा, अब मैं एक आयत स्किप करके आखिरी आयत के बारे में बता रहा हूँ। आखिरी आयत क्या है? इहदिना सिरातल मुस्तकीमा सिरातल लज़ीना अनअमता अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दालीन। ये तमाम आयत तो एक से ज़्यादा है, लेकिन जुमला एक ही है, एक ही जुमला है, हमें हिदायत दें। ये है जुमला फ़िलिया। सूरत का शुरू हुआ है जुमला इस्मिया, मुतअद्दिद आयत एक जुमला, और वह जुमला इस्मिया। सूरत की इंतहा मुतअद्दिद आयत लेकिन एक जुमला, और कौन सा जुमला? जुमला फ़ेलिया। अच्छा, एक आयत रह गई, कौन सी आयत रह गई? इय्याका नअबुदु व इय्याका नस्ताईन। अच्छा, ये अजीब आयत है, ये है जुमला फ़ेलिया, ये कौन सी है? जुमला फ़ेलिया, लेकिन शुरू इसम से हो रही है, इय्याका इसम है, यानी है तो फ़ेलिया लेकिन इसमें इस्मिया के असरात हैं। ये दोनों का इस तरह समझ लें, ये दोनों का एक मिक्सचर है, ठीक है? अच्छा, मैं ये सारी बात मैं आपके सामने क्यों रख रहा हूँ? अब बात समझ में आएगी। अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन किस किस्म का जुमला था? अब आप मुझे बताओ। हाँ, इस्मिया में क्या होता है? और ये हिस्सा अल्लाह ताला के बारे में है तो उसके लिए हमेशगी होनी चाहिए। आखिरी हिस्सा क्या था? इहदिना सिरातल मुस्तकीम सिरातल लज़ीना अनअमता अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दालीन। ये किसके बारे में है? इंसान के बारे में है। कौन सा उसलूब इस्तेमाल हुआ? जुमला क्या और फ़ेलिया क्या होता है? आर्जी होता है, टेम्प्ररी होता है, वो हमारे लिए मुनासिब है, درمیانی آیات کیا ہیں؟ ہم آپ کی عبادت کریں گے صرف اور صرف، اور ہم صرف آپ ہی سے مدد مانگتے ہیں. یہ ہے ایک اگریمنٹ میرے اور میرے رب کے درمیان. تو اس میں ہے تو یہ فعلیہ، لیکن اس میں کیا ہے؟ اسمیہ بھی شامل ہے، کیونکہ جو حصہ میرے اور میرے رب کے درمیان ہے اس میں اسمیہ کے بھی اثرات آ گئے، فعلیہ کے بھی اثرات آ گئے. عجیب عجیب. اب یہ حدیث قدسی سمجھیں. حدیث قدسی میں اللہ تعالیٰ کہتے ہیں، رسول صلی اللہ علیہ وسلم فرماتے ہیں، اللہ تعالیٰ کہتے ہیں کہ جب پہلی تین آیات پڑھی جاتی ہیں نا، تو اللہ تعالیٰ فرماتے ہیں کہ میرے رب نے میری حمد کی، میرے بندے نے، میرے بندے نے میری حمد کی، میرے بندے نے میری ثنا کی. لیکن درمیانی آیات کے بارے میں پتہ کیا کہتے ہیں؟ ھذا ما بینی و بین عبدی ولی عبدی ما سأل. یہ میرے اور میرے بندے کے درمیان ہے، یہ میرے اور میرے بندے کے درمیان ہے. اب دیکھیں، رسول صلی اللہ علیہ وسلم کے دور میں نہ لنگوسٹکس تھیں، نہ گرامر اسٹڈیز تھیں، یہ ساری چیزیں بعد میں ڈیولپ ہوئی ہیں. بلکہ عربوں کے لیے زبان مادری زبان تھی، وہ یہ چیزیں پڑھتے نہیں تھے. یہ تو بعد میں ڈیولپ ہوئی ہے، کیونکہ غیر عرب نے آ کر کہا یہ زبان تو بہت ہی گہری ہے، اس کے لیے ہمیں پورا سسٹم بنانا پڑے گا. تو یہ سارے قواعد و نحو، صرف، بلاغہ، یہ ساری چیزیں غیر عرب نے ڈیولپ کیں، کیونکہ ان کو عربی پڑھنے کے لیے ایک سسٹم کی ضرورت تھی. تو اہل فارس نے اور لوگوں نے ڈیولپ. سیبا وہ عربی گرامر کے سب سے بڑے کاتب مؤلف ہیں، وہ غیر عرب ہیں. زمخشری کی تفسیر، جو کہ عربی بلاغت کے اعتبار سے قرآن کی سب سے اہم تفسیر مانی جاتی ہے، وہ غیر عرب ہے. تو اصل میں جو قرآن پر کام ہوا ہے، خاص کر قرآن کی زبان پر جو کام ہوا ہے نا، وہ غیر عرب نے زیادہ کیا ہے، کیونکہ عربوں کے لیے تو یہ ایک ان کی نیچرل سی بات تھی ان کے لیے. اور ان کی دوسری بات یہ ہے، ان کی تاریخ ہی نہیں ہے یونیورسٹیز والی، علم کی ان کی، ان کا تمدن علم والا نہیں ہے، وہ تو بدو لوگ تھے. جب اسلام پھیلا ہے تو وہ ایسی سوسائٹیز میں پھیلا ہے جن کی علمی تاریخ ہے، ان کے یہاں گرامر ہے، فلسفہ ہے، ان کے یہاں لائبریریز ہیں. اب جب وہاں اسلام پھیلا تو انہوں نے جو ان کا پہلے ہی ایک طریقہ کار تھا کتابوں کا، گرامر کا، فلسفے کا، اس نقطہ نظر سے پھر انہوں نے اسلام کو انالائز کرنا شروع کیا، اور پھر یہ سارے علوم ڈیولپ ہوئے ہماری تاریخ میں. اب ایک اور توازن دیکھیں. الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک. یہ تین مختلف کلمے میں استعمال کر رہا ہوں بات واضح کرنے کے لیے. اب دیکھنا، الحمد للہ رب العالمین کا تعلق ہے ایاک نعبد و ایاک نستعین سے. کیوں؟ کیونکہ پہلی آیت میں رب کا ذکر ہے اور اس آیت میں کس کا ذکر ہے؟ عبد. رب اور عبد، رب بنتا ہے کہ نہیں؟ اگر وہ رب ہے تو مجھے عبادت کرنی ہے، وہی تو رشتہ ہے. دوسری آیت میں ہے الرحمن الرحیم، اور آخری آیت سے پہلے کس پر رحم ہوا ہے؟ اصل رحم کس پر ہوا ہے؟ الذین انعمت علیہم. مالک یوم الدین تیسری آیت ہے. تیسری آیت میں اللہ کا انصاف، انصاف کس کے ساتھ ہوگا؟ المغضوب علیہم اور الضالین. اے بی سی، اے بی سی، ایسا سسٹمیٹک اس کا سٹرکچر ہے سورت کا. تین باتیں اور ان کا پھر تین باتوں کے ساتھ تناسب. سمجھ میں آ رہی ہے بات؟ اچھا، ایک اور توازن دیکھیں. ایک طرف میں نے لکھا ہے الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین، اور میں نے اب بار بار کہا تھا آپ سے، جب یہ بات کوئی سمجھ لے تو کس نتیجے پہ پہنچتا ہے؟ کیا نتیجہ ہوتا ہے؟ ایاک نعبد. دوسری طرف صرف ایاک نعبد تک بات نہیں ختم ہوئی، اس کے بعد ہم نے کیا کیا؟ مدد مانگی. اور مدد میں سے سب سے بڑی مدد کیا ہے؟ اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. یعنی پہلی تین آیات کا خلاصہ، اس کا نتیجہ ایاک نعبد ہے. اور دوسرے لفظ ایاک نستعین کی تفسیر کیا ہے؟ اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. یہ سورت شروع سے آخر تک ایک مکمل بیلنس ہے، عجیب مکمل بیلنس ہے. پھر دوسری آخری بات اس کے اندر یہ کہ شروع میں لفظ تھا العالمین، العالمین، اور آخر میں العالمین کی تفسیر بھی ہو گئی. کیا کون سے جہان ہیں؟ اس جہان میں تین طرح کے لوگ ہیں ہدایت کے اعتبار سے. ان جہانوں میں وہ کون لوگ ہیں؟ ایک جہان ہے کن کا؟ الذین انعمت علیہم. دوسرا جہان کن کا ہے؟ المغضوب علیہم. تیسرا جہان کن کا ہے؟ اور اللہ تینوں کا رب ہے. سبحان اللہ. عجیب کلام، عجیب کلام. اچھا یہ پہلی سورت ہے، اور قرآن کی آخری سورت کون سی ہے؟ ناس. اور ناس میں شروع سے ہی بات نگیٹو ہو رہی ہے، کیونکہ پہلے الفاظ کیا ہیں؟ اعوذ، قل اعوذ. اور فاتحہ میں پہلی شروع سے بات پازیٹیو ہو رہی ہے، کیسے؟ الحمدو. پہلی سورت کی کا پہلا لفظ پازیٹیو ہے اور اس کی پہلی تعبیر نگیٹو ہے، ٹھیک ہے نا؟ تو کیونکہ وہ نگیٹو ہے اس میں رحمت کا لفظ نہیں آئے گا، یہاں پازیٹیو ہے تو یہاں پر رحمت کا لفظ آیا. اچھا رحمت کا لفظ یہاں سے نکالیں تو اللہ تعالیٰ کے پہلا وصف یہاں پر کیا؟ الحمدللہ رب العالمین، قل اعوذ برب الناس. یہاں پر رحمت نکال کے کیا ہے؟ مالک یوم الدین. وہاں پہ کیا ہے؟ الہ الناس، ملک الناس، ملک الناس. یہاں پر ہے ایاک نعبد، عبادت. عبادت کس کی جاتی ہے؟ الہ الناس. یہاں پر دو منفی اثرات کا ذکر ہے، دو منفی اثرات. کون سے دو منفی؟ المغضوب علیہم اور الضالین. اور یہ منفی اثرات ہیں معاشرتی لیول پر، رائٹ؟ لیکن ناس میں منفی اثرات انفرادی لیول پر بات ہو رہی ہے. کیوں؟ اعوذ، میں پناہ مانگتا ہوں. نعوذ نہیں کہتے، یہاں کہا ہے نا نستعین نعبد، وہاں نعوذ نہیں کہا، وہاں کیا کہا ہے؟ اعوذ. وہاں انفرادی بات ہو رہی ہے. سوسائٹی کے طور پہ آپ پر دو انفلوئنسز آئیں گے، المغضوب علیہم اور الضالین. انفرادی طور پر آپ پر دو اور نیگیٹو انفلوئنسز آئیں گے، وہ کیا ہے؟ من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. سبحان اللہ. تو فاتحہ اور ناس کا بھی آپس میں ایک تعلق ہے، یعنی جب آپ ناس ختم کرتے ہو تو کہاں شروع کرتے ہو؟ دوبارہ فاتحہ. یو فنش دی نیگیٹو، ناؤ یو بیک ٹو دی پازیٹیو. ایون دی قرآن از بیلنسڈ، شروع سے آخر تک ایک بیلنس چلا آ رہا ہے. عجیب. میری امید تھی کہ آج میں ایکچولی سیمینار شروع کروں گا، ابھی تک میں نے سیمینار شروع نہیں کیا. فاتحہ تو صرف ایک انٹروڈکشن تھا، پھر اصل کام کرنا تھا، لیکن وہ ہو نہیں سکا. آج سارا دن فاتحہ میں لگ گیا، لیکن خیر ہے. آئی ایم ناٹ ریگریٹنگ اٹ، آئی ہوپ یو گائز انجوائڈ اٹ انشاء اللہ. لیکن آج آپ کو چھٹی دینے سے پہلے میں ایک کل کے لیے تیاری میں آپ کی کرا رہا ہوں، ٹھیک ہے؟ وہ کل کے لیے پھر ٹائم بچے گا اور ہم وہ سیشن زیادہ پروڈکٹیو کر سکیں گے. تو اس کے لیے پھر میں آپ کو ابھی میں عربی کے بارے میں کچھ باتیں بتانا چاہتا ہوں جو اس سیمینار میں ہمیں بہت کام میں آئیں گی. عربی اصل میں تین طرح کی ہے، تین طرح کی عربی ہے. ایک ہے لہجے والی عربی، لہجے والی عربی. دوسری ہے فصحا، فصحا عربی. اور تیسری ہے لغت العرب، اس کو کہتے ہیں لغت العرب. پھر سے یہ چاہتا ہوں کہ یہ آپ کو ہمیشہ کے لیے یاد رہے، تو میں پھر سے کہتا ہوں، پہلے والی کون سی تھی؟ لہجے والی. دوسری کیا ہے؟ فصحا. اور تیسری کیا ہے؟ لغت العرب. ان تین کا فرق سمجھنا ہر مسلمان کے لیے بہت ضروری ہے، قرآن کے طالب علم کے لیے خاص کر بہت ضروری ہے. لہجہ کیا ہے؟ کہ ہر ایک کا اپنا ایکسنٹ ہے، ہر ایک کا. مصری کا اپنا ہے، مصر میں جاؤں گا کسی سے پوچھوں گا کیا حال ہے، کیف الحال نہیں کہوں گا، ازیک بیک، ازیک ان کا کیف الحال ہے. فلسطین میں جاؤں گا کسی فلاحی سے پوچھوں گا چف حالچ، وہ کیف حالک نہیں کہتے، چف حالج کہتے ہیں. اوکے کہیں اور خلیج میں جاؤں گا شلونک، یعنی اش لونک، ایو لونک، شلون، یعنی لہجے سے بہت زبان بدل جاتی ہے. یہ انگلش میں بھی ہوتا ہے، اردو میں بھی ہوتا ہے، کہیں کہیں چاقو ہوتا ہے، کہیں کہیں کاچو ہوتا ہے، ہے نا؟ انگلش میں بھی ہوتا ہے. میرا ایک دوست تھا گائنیز، گائنیز بھی سمجھتے ہیں کہ وہ انگلش بولتے ہیں. میرے ساتھ وہ چل رہا تھا، کہیں ایک گاڑی گزری، کہتا ہے آبی گاٹھی لارا. میں نے کہا واٹ ڈیڈ یو سے، آبی گاٹھی لارا، واٹس دیٹ؟ بیکاز یو ڈونٹ انڈرسٹینڈ آبی گاٹھی لارا. لائک نو ایکسپلین، کیا کیا کہہ رہے ہو آبی گاٹھی لارا؟ سیڈ آئی بی گاٹ ا تھنگ لائک دیٹ. Meaning, I have a car like that. Abi kaçı lira? Moska aksente. Yani lehçe mein farak pad jata hai ki nahi? America mein Pepsi, Coke vagaira ko soda kehte hain. Soda. Kuch aur states mein pop. You want a pop? You want a soda? New York mein soda, Ohio mein pop. Main England gaya. इंग्लिश में मेरा दोस्त मुझे कहता है ए उस्ताद यू केयर फॉर अ फिजी. मैं पता है क्या कह रहा है मुझे. मैंने कहा आई विल डू नो सच थिंग. यू केयर फॉर अ फिजी. फिर अजीब वाकया हुआ मेरे साथ. मैं इंग्लैंड में था तो मुझे सेमिनार के लिए देर हो रही थी. मैं इस्त्री कर रहा था अपने कपड़े तो मुझे कॉल की. दोस्त मुझे कॉल ही लेके जा रहा था. वी आर गेटिंग लेट फॉर द सेमिनार. आई सेड just let me just finish ironing my pants. Ironing my mujhe nahi pata tha ki pant ka lafz America mein patloon ke liye istemal hota hai, England mein underwear ke liye istemal hota hai. To kehte you do that in America. I was like yeah we do that in America. Lehje ki baat main isliye kar raha hu ki arab mamalik mein har mulk mein balki har gaon mein uska apna kya hai लहजा है. जैसे उर्दू ज़बान या पंजाबी ज़बान, पंजाबी के भी मुख्तलिफ लहजात हैं. राइट, सरदारों की पंजाबी और है, इंडियंस की पंजाबी और है, और जो नॉर्दर्न पंजाबीज़ हैं वो और हैं, और मुख्तलिफ लहजात हैं ना, उसमें वोकैबुलरी में फ़र्क आता है. इस ज़बान का कुरान से कोई ताल्लुक़ नहीं है. दूर दूर से है लेकिन असल में नहीं है. फिर एक मुश्तरक अरबी ज़बान है जिसको आप समझ लें अखबार की ज़बान, न्यूज़ की ज़बान, यू नो. वो क्या है? अल अरबिया अल फुसहा. ठीक है, जिस तरह हमारी भी एक उर्दू मुश्तरक ज़बान है. वो उर्दू अगर कोई इंडिया में भी बोल रहा हो, पाकिस्तान में भी बोल रहा हो, अगर वो खालिस उर्दू बोल रहा है तो हर एक को समझ आ जाएगी. ठीक है, एक दो ताबीरात का फ़र्क होगा लेकिन 90% बात वही होगी. ठीक है ना. इसी तरह अफ़गानिस्तान में दरी बोली जाती है जो फ़ारसी है, ईरान में भी फ़ारसी बोली जाती है, लेकिन उनके यहाँ फ़र्क है. यानी 19-20 का फ़र्क फिर भी है, लेकिन वो एक मुश्तरका ज़बान है काफ़ी हद तक. तो मुश्तरका जो अरबों की आजकल की ज़बान है उसको कहते हैं अल अरबिया अल फुसहा, बल्कि कहते हैं अल अरबिया अल फुसहा अल मुआसिरा, यानी आजकल की अरबी फुसहा. तो अगर आप आज किसी तफसीर का की किताब खोलें, यानी मैं तो कहता हूँ अगर आज से 1000 साल पुरानी भी तफसीर की आप किताब खोलें, या 500 साल पुरानी या 100 साल पुरानी, तो आपको क्या मिलेगी? फुसहा. फुसहा. लेकिन अरब की असल जबान इस्लाम के फैलने से पहले थी. ये बहुत जरूरी है समझना. ये क्यों समझना जरूरी है?
1: सब्सक्राइब नाउ टू द बेगिना यूट्यूब चैनल टू वॉच द रेस्ट ऑफ दिस सीरीज एंड मोर ग्रेट कंटेंट फ्रॉम उस्ताद नुमान अली खान. कमिंग अप नेक्स्ट टाइम ऑन आखिरी मौजज़ा.
0: इसी तरह सबसे अजीब जबान आपको दुनिया में मिलेगी मक्के में. मक्के में आपको मिलेगा कोई यमनी बैठा जाय नमाज बेच रहा है, कह रहा है 5 रियाल 5 रियाल 5 रियाल. मैं समझा मैं मुझे अरबी इस्तेमाल करने को मिलेगी वहां पे. मैं गया किसी से, मैंने पूछा आई नल मतान पाकिस्तानी, पाकिस्तानी रेस्टोरेंट कहाँ पर है? कहता है इन तो लिख सीधा. ऐसा क्यों होता है? ऐसा इसलिए होता है कि जब मुख्तलिफ कल्चर्स एक दूसरे से मिलते हैं ना, तो एक ज़बान और दूसरी ज़बान आपस में गड़बड़ होनी शुरू हो जाती है.

0: देखें, मैं जब अमेरिका में रहा हूँ ना, मैं न्यूयॉर्क में मैंने काफ़ी अर्सा गुजारा। न्यूयॉर्क जो है वो अमेरिका का एक तरह से इमिग्रेशन कैपिटल है। दुनिया जहाँ से लोग न्यूयॉर्क आते हैं, ठीक है। और क्योंकि मैंने सारा अमेरिका देखा है, मैं आपको ये बता दूँ, न्यूयॉर्क बाकी अमेरिका एक तरफ, न्यूयॉर्क एक तरफ। जो न्यूयॉर्क में रहा है ना, उसने बाकी अमेरिका नहीं देखा, और जिसने बाकी अमेरिका देखा है उसने न्यूयॉर्क नहीं देखा। अपनी अलग दुनिया है वो। ओके, खैर, वहाँ दुनिया जहाँ के लोग आते हैं, और वहाँ अजीब मामला है। एक नेबरहुड में, एक मोहल्ले में सारे चाइनीज़ मूव हो गए, सारी दुकानों के साइन चाइनीज़ में हैं, सब चाइनीज़ में बात कर रहे हैं। एक नेबरहुड में सारे पुर्टो रिकन मूव हो गए, सब स्पेनिश में बात कर रहे हैं। मैं वहाँ काम भी करता था एक शू स्टोर में, वहाँ सारे स्पेनिश में बात करते हैं। इंग्लिश में बात करो गुस्सा करेंगे, ओके, के प्रॉब्लम आती है ना, नो हाबला स्पेनियोल, अमेरिका में रह रहे हो, स्पेनिश नहीं आती, शर्म करो, वो इस तरह बात करेंगे वहाँ पे। आप ब्रुकलिन में चले जाओ, अटलांटिक एवेन्यू पे सारा यमनी नेबरहुड है, सारे अरबी में सारी दुकानें हैं, अरबी में सारे बात कर रहे हैं, खुतबा अरबी में होता है वहाँ पर, और दुकानों में सारे अरबी में, यानी आप यमन में दाखिल हो गए हो एक तरह से। उससे दो ब्लॉक आगे जाओ, वो क्या नाम है, अटलांटिक एवेन्यू पे बहुत बड़ा ज्यूइश नेबरहुड है, वहाँ सारे साइंस हिब्रू के अंदर हैं वहाँ। और एक और नेबर में ग्रीक नेबरहुड है, एक और नेबरहुड में जो है इटालियन नेबर, यानी हर एक ने अपने अपने मोहल्ले बनाए हुए हैं, लेकिन साथ एक शहर भी है। तो जब वो आपस में बात करते हैं ना, तो होता क्या है, क्योंकि वो सारे फॉरेनर्स हैं, तो असल में जो जो विक्टिम होता है ना उनका, जिस जबान की धज्जियाँ उड़ती हैं, वो है इंग्लिश। तो दुनिया की सबसे ख़राब इंग्लिश न्यूयॉर्क में बोली जाती है। क्यों? क्योंकि वहाँ हर तरह से, हर तरफ से लोग आ रहे हैं। इसी तरह सबसे अजीब ज़बान आपको दुनिया में मिलेगी मक्के में। मक्के में आपको मिलेगा कोई यमनी बैठा जाय नमाज बेच रहा है, कह रहा है पंज रियाल, पंज रियाल, पंज रियाल। मैं समझा, मैं मुझे अरबी इस्तेमाल करने को मिलेगी वहाँ पे। मैं गया किसी से, मैंने पूछा आई नल मतान पाकिस्तानी, पाकिस्तानी रेस्टोरेंट कहाँ पर है, कहता है इन तो लिख सीधा। ऐसा क्यों होता है? ऐसा इसलिए होता है कि जब मुख्तलिफ कल्चर्स एक दूसरे से मिलते हैं ना, तो एक ज़बान और दूसरी ज़बान आपस में गड़बड़ होनी शुरू हो जाती है, ठीक है ना। तो इसलिए इस्लाम जब फैला, जब फतूहात हुई, तो अरब जो सहरा में अकेले बैठे हुए थे हज़ारों साल, किससे बात करते थे? एक दूसरे से। उनकी ज़बान खालिस रही, क्योंकि उनमें किसी को उनमें दिलचस्पी नहीं थी। अगर रूमी सल्तनत रोम उन पर हमला करे भी, तो क्यों करे? क्या मिलेगा यार रेत के अलावा? कोई फ़ायदा नहीं है उसका। जो ईरानी सल्तनत है, वो क्या फ़ायदा देगी अरब पे हुकूमत करके? उनको अपने हाल पे छोड़ दो, ये बस भेड़ बकरियां चलाएंगे, ऊंट अपने चलाएंगे, थोड़ा बहुत छोटा मोटा कारोबार कर लें, खैर है। तो इनको दुनिया ने भुला दिया था, और जब दुनिया ने इनको भुला दिया और ये थोड़ी बहुत तजारत भी करते थे, असल इनकी ज़बान बाकी कल्चर से, बाकी ज़बानों से 90% में कह दूँ आइसोलेटेड रही। बाहर की ज़बानों का इन पर कोई असर नहीं हुआ हज़ारों साल, और इसलिए इनकी ज़बान बेहतर होती गई, होती गई, होती गई, होती गई, होती गई। एक और बात आपको बता दूँ, जिन सोसाइटीज़ में बिजनेस और तिजारत और इमारत ज़्यादा होती है ना, उन सोसाइटीज़ में फ़लसफ़ा और शायरी और अदब कम होता है। कम इसलिए होता है कि वहाँ सारे लड़के लड़कियाँ कौन से स्कूल में जा रहे हैं? बिजनेस स्कूल में जा रहे हैं, मेडिकल स्कूल में जा रहे हैं, इंजीनियरिंग में जा रहे हैं, ट्रेड में जा रहे हैं, है ना। और कोई भी कहे मैंने इंग्लिश लिटरेचर में पीएचडी करनी है, तो उसको साइकोलॉजिस्ट के पास लेके जाते हैं। कोई हिस्ट्री पढ़ना चाहे, कोई फिलॉसफी पढ़ना चाहे, कोई पोइट्री पढ़ना चाहे, कोई उर्दू अदब पढ़ना चाहे, तो कहेंगे क्या कर रहे हो अपनी ज़िंदगी के साथ? अरब क्या थे? अरब अकेले सहरा में, बड़ा टाइम है जी शायरी का, बहुत टाइम है लाइनें मारने का, बहुत टाइम है, बड़ा और उनमें से जो ज़्यादा शायरी करेगा उसकी वाह वाह जी, ओ हो हो हो, ये कल्चर था उनका। अब उनके पास ना, इस तरह आप यहाँ पर कौन सा शहर है जहाँ वो वर्ल्ड कप की फुटबॉल्स बनी थी? सियालकोट को फ़ख्र है अपनी फुटबॉल पे, नहीं किसी और को کسی اور شہر کو فٹ بال, ہمارے یہاں دنیا کا سب سے بڑا کرکٹ بیٹ بنتا ہے, ہمارے یہاں سب سے زیادہ لیدر بنتا ہے, ہمارے یہاں یہ بنتا ہے, ہمارے یہاں وہ بنتا ہے, فخر ہوتا ہے نا. اور اب کیا کہیں گے, ہمارے یہاں کا جو جلا ہوا پتھر ہے نا, اوہ ہو, کس چیز پہ فخر کرے وہ؟ کیونکہ انسان کی شخصیت میں, سوسائٹی کی شناخت میں ہوتا ہے کہ اس کو کسی نہ کسی چیز پر فخر کرنے کی ضرورت ہوتی ہے. تو عرب کو ہزاروں سال سے کس چیز پر فخر کرنے کا جواز تھا؟ کیا تھی ایک چیز؟ نہ ان کے پاس بلڈنگ ہے, نہ ان کے پاس ہائی وے ہے, نہ ان کے پاس بڑی بڑی عمارتیں ہیں, نہ کوئی سلطنت ہے, نہ جیسے روم کے پاس ہے, جیسے یمنیوں کے پاس ہے, جیسے وہاں پر ایرانیوں کے پاس ہے. وہ کہتے ہیں ان کے پاس محل تو ہوں گے, زبان ہمیں آتی ہے, جیسی لائنیں ہم مارتے ہیں نا کوئی نہیں مار سکتا. اور جب ایک دفعہ آپ کو ایک چیز پہ فخر ہو جائے نا, تو آپ اس میں بہت ہی زیادہ ابسیس ہو جاتے ہو. تو ان لوگوں کو کلچرلی نا اپنی زبان کے ساتھ بہت زیادہ کیا ہو گئی, ابسیشن, خاص ابسیشن. اور پھر ہوتا کیا تھا کہ تنقید کا بڑا کلچر تھا ان میں. کوئی شعر کر دے, کوئی شعر سنا دے, لَنَلْجَفَنَاتُ الْغُرْ يَلْمَعْنَ بِالضُّحَى, یو نو, وَأَسْيَافُنَا يَزِينَ, وہ باقی یاد نہیں آ رہی کیا لائن تھی, بِالْمَعِلْ, نو کل نکال کے دکھاؤں گا آپ کو وہ شعر. خیر پہلی یاد آ گئی. ہمارے پاس وہ ایک ایک قبیلہ فخر کرتا تھا کہ وہ کتنا کتنا وہ کیا نام ہے صدقہ کرتے ہیں. تو الجفنات الغور, یعنی ہمارے پاس جو ڈونگے ہوتے ہیں نا, بولز کو کیا کہتے ہیں تمہیں یار, پیالے, ہمارے پیالے جو ہیں نا وہ بھی چمکتے ہوئے ہوتے ہیں. یلمعنا بالضحا, دن کے وقت ہمارے جفنات, ہمارے پیالے چمکتے ہیں, یعنی جو پیالے جس سے ہم صدقہ کرتے ہیں, یعنی ہم صدقہ بھی کرتے ہیں تو بڑے چمکیلے پیالوں میں کرتے ہیں. یلمعنا بالضحا. تنقید ہو گئی, جی آپ نے جفنات کہا تھا, یہ جمع قلعہ ہے, یعنی آپ کے پاس بہت تھوڑے سے پیالے ہیں, جفان کہا ہوتا تو زیادہ پیالے ہوتے, پیسے تو ہیں آپ کے پاس, اتنے زیادہ پیسے نہیں ہیں. اور پھر آپ نے بالضحا کہا کہ دن میں چمکتے ہیں, دن میں تو ہر چیز چمکتی ہے, پتھر بھی چمک رہا ہوتا ہے, کہنا چاہیے تھا رات میں چمکتے ہیں. یعنی کوئی شاعری کر بھی دے تو اس کی دھجیاں اڑانی شروع کرتے تھے. اور اس ماحول میں پھر ان کا اپنا محاورہ تھا, اور محاورے کی بات بہت ضروری ہے. ہر سوسائٹی کا اپنا کیا ہوتا ہے, محاورہ. آپ ڈکشنری سے زبان نہیں سیکھ سکتے, ڈکشنری سے آپ کو کچھ الفاظ تو آ جائیں گے, لیکن اصل جو زبان ہوتی ہے نا وہ کس میں ہوتی ہے, محاورے میں. آپ اگر انگریزی میں ترجمہ کرو, میں فلانی جگہ گیا اور ان لوگوں نے مجھ سے ایسے بات کی, میری تو ناک کٹ گئی. اب اس کا آپ انگریزی میں ترجمہ کر دو, میری ناک کٹ گئی, یو نو, آئی وانٹ ٹو, یہاں پہ کہوں میری اپنے وائف کو میسج بھیجوں, آئی وانٹ ٹو دس پارٹی اینڈ مائی نوز گاٹ کٹ آف. ترجمے میں محاورہ ضائع ہو جاتا ہے, کیونکہ محاورے کا تعلق کلچر کے ساتھ ہوتا ہے. سمجھ رہے ہیں بات؟ جیسے جیسے کلچر بدلتا ہے ویسے ویسے کیا بدلتا ہے, محاورہ بدلتا ہے. آج کل جو محاورہ اردو میں استعمال ہو رہا ہے, میں پورے اعتماد سے کہتا ہوں 20 سال پہلے استعمال نہیں ہو رہا تھا. اور 20 سال پہلے جو محاورہ استعمال ہو رہا تھا وہ 40 سال پہلے استعمال نہیں ہو رہا تھا. جیسے جیسے سوسائٹی بدل رہی ہے ویسے ویسے کیا بدل رہا ہے, محاورہ بدل رہا ہے. صحیح بات ہے کہ نہیں؟ انگریزی کا محاورہ بدلتا ہے کہ نہیں؟ بڑی جلدی بدلتا ہے. 80s میں کہتے تھے دیٹس سو کول, 90s میں کہتے تھے دیٹس سو ہاٹ, اب کہتے ہیں دیٹس فائر, دیٹس لیٹ. بدلتا چلا جا رہا ہے. جیسے جیسے ٹیکنالوجی بدلتی ہے, سوسائٹی بدلتی ہے, محاورہ بھی کیا ہوتا ہے, بدلتا ہے. اچھا میں بات سمجھا دوں, عرب کی فتوحات ہوئیں. اب جب فتوحات ہوئیں تو اور کلچرز آئے کہ نہیں؟ اب آل کلچرز آتے ہیں, دوسرے کلچرز آتے ہیں, تو ان کی زبان اور عربی زبان کی آپس میں کلیش ہوتی ہے کہ نہیں؟ وہ تو ہونی ہے. اب کلچر بدل رہا ہے تو اور کیا بدلے گا ساتھ ساتھ؟ محاورہ بدلے گا. اب قرآن کا اپنا محاورہ ہے کہ نہیں؟ لیکن قرآن کا محاورہ اسلام کے پھیلنے سے پہلے والا ہے یا اسلام کے پھیلنے کے بعد والا ہے؟ پہلے والا ہے. اب وہ پہلے والا محاورہ تو مر رہا ہے, وہ تو ختم ہو رہا ہے, اور بہت جلدی جلدی ختم ہو رہا ہے. اب وہ جیسے ہی اسلام, جیسے اس کو فتح ملی, اس عرب کا محاورہ مرنے لگا. और जब वो मरने लगा तो एक बड़ा अजीब खतरा सामने आया, हो सकता है कुरान कोई मुहावरा इस्तेमाल कर रहा हो और आज से 100 साल बाद किसी को पता भी ना हो कि यह मुहावरा था। ये खतरा था कि नहीं? तो जिस तरह एक कैंपेन हुई थी ना कि हमें हदीस जमा करनी है, और एक कैंपेन हुई थी कि हमें आसार जमा करने हैं, इसी तरह एक कैंपेन हुई थी हमें अरबी जबान का असली मुहावरा जमा करना है। और वो असली मुहावरा जमा करने के लिए आप शहर में नहीं जा सकते थे, आप बगदाद नहीं जा सकते थे, आप शाम नहीं जा सकते थे, क्योंकि वो बड़े बड़े शहर हैं और शहरों में मुहावरा मर जाता था। असल मुहावरा था सहरा का। तो अल अस्मई और शाफी और ये बड़े बड़े उलमा, इन्होंने बहुत वक्त गुजारा है सहरा के अंदर, और जाकर वो कोई बच्ची किसी गांव में जो है, वो एक अस्मई का किस्सा है, अस्मई के बड़े अजीब अजीब किस्से होते हैं। अस्मई अरबी के माहिर थे, उन्होंने अरबी ज़बान पर तहकीक की, अरबी ज़बान को समझने के लिए उन्होंने सहरा में कई कई साल गुजारे, और उनके बारे में मशहूर है कि वो शक्ल के ज़रा और लहजे के और अपने मिजाज के ज़रा बदतमीज़ थे। तो वो किसी के घर में गए, कहते हैं, खुद ही लिखते हैं, किसी के घर में गया, किसी ने मुझे देखा कि मैं वहाँ से नहीं हूँ, कबीले से, गांव से नहीं हूँ, तो उसने मुझे अपने घर में बुला लिया। तो मुझे उसके बारे में ज़्यादा तो याद नहीं, मुझे ये याद है कि मैंने इससे बदसूरत इंसान कभी नहीं देखा, उसके बारे में कहते हैं। लेकिन उसने मुझे अपने घर में बुला लिया, मैं घर में गया तो उसकी बीवी ने मुझे सलाम किया, तो मैंने एक नज़र देख कर नीचे देखा, क्योंकि मैंने उससे कभी कोई खूबसूरत औरत नहीं देखी, और मैंने इस्तिग़फ़ार की, और बाकी वक्त मैं उस घर में बैठा कन्फ्यूज रहा कि ये कैसे हो गया। तो उसने मैंने जो मेरा मेज़बान था, मैंने उससे पूछा कहीं ये हुआ कैसे, तो उसकी बीवी हंसने लगी, कहती है, आसा अन अहसना इला रब्बी व अना जज़ाऊहू व आसा अन असअतु इला रब्बी व हुवा जज़ाई। हो सकता है कि ये अपने रब से बहुत अच्छा था और मैं इसकी जज़ा हूँ, या ये भी हो सकता है कि मैं अपने रब से बहुत बुरी थी और ये मेरी जज़ा है। तो खैर, अस्माई कहते हैं कि मुझे लफ्ज़ कुरान ने यूज़ किया है मताउल हयात दुनिया, मुझे मता समझ नहीं आ रहा था, ये मता है क्या चीज़। उनका फॉर्मूला क्या था कि वो जाके पूछते नहीं थे मता का मायना बता दो, क्योंकि मायना पूछोगे ना तो लोग अपनी तरफ से कोई बात कहेंगे, वो चाहते थे कि वहाँ बैठ के लोगों की बातें सुनते रहें, कोई ना कोई तो मता का लफ्ज़ इस्तेमाल करेगा ही, वो इंतज़ार में बैठे रहते थे कोई करे, कोई इस्तेमाल करे तो मुझे पता चले कि क्या है इसका नेचुरल यूसेज, क्या है ये अपने असल सियाक में कैसे इस्तेमाल होता है। तो थक हार के वो कहीं पहुंचे हैं तो एक बच्ची जो है वो बर्तन मांझ रही थी झील के किनारे ब्रश से ना, तो बकरी आई और बकरी ने उसका ब्रश अपने मुंह में लिया और भाग गई। बच्ची रोने लगी, अखज़ा मताई, उसने मेरा मता ले लिया। वो डॉक्यूमेंट करते हैं मता के मायने, जो चीज़ इस्तेमाल की जाती है जिसका अपने अंदर कोई ज़ौक, उसके अंदर कोई मज़ा नहीं होता, लेकिन उसके लिए इस्तेमाल की चीज़ होती है, जो इस्तेमाल की चीज़ होती है वो मता होता है। इस तरह के नोट्स, इस तरह की कैंपेन शुरू हुई इस्लाम में, क्यों? क्योंकि कुरान सहरा की अरबी में नाजिल हुआ था, कुरान आज की अरबी, अलजज़ीरा की अरबी, यू नो तफसीर की किताबों की अरबी, बगदाद की अरबी, शाम की अरबी, दमिश्क की अरबी, इनकी अरबी में नाजिल नहीं हुआ था, और वो अरबी मुहावरे के एतबार से बदल रही थी। इसीलिए ज़रूरत थी पुराने मुहावरे को बरकरार रखने की, और पुराना मुहावरा पता है इस्लाम से पहले वाला मुहावरा है, और उस मुहावरे में सबसे ज़्यादा मशहूर चीज़ क्या थी पता है आपको? शेर। और शेर इसको कहते हैं शेर जाहिली। शेर जाहिली से क्या मुराद है? जाहिली दौर का शेर, और जाहिली दौर का शेर वो जहालत वाली बातें करता है, वो इस्लामी तहजीब तो उसके अंदर है नहीं। तो हमारी इस्लामी किताबों में बहुत सारे गैर इस्लामी शेर हैं, वो क्यों हैं? क्योंकि उनको इस बात का एहसास था कि अरबी मुहावरे को हमने किसी ना किसी तरह प्रिजर्व करना है। नाउ मैं ये सारी बात आपके सामने इसलिए रख रहा हूँ कि कल जो हम काम शुरू करने वाले हैं ना, कल हम कुरान के कोई 8 मुहावरे देखेंगे, वैसे तो सैकड़ों मुहावरे हैं कुरान के अंदर, लेकिन जब तक आप उसका असल मुहावरा ना समझो ना कि वो बात कहाँ से, किस कल्चर से वो बात आई है और कैसे कुरान ने इस्तेमाल की है, तो आप उसका तर्जुमा पढ़ोगे तो आपको समझ नहीं आएगा कि यह मुहावरा था असल में। इसकी एक तारीख है, इसका एक इस्तेमाल अरब के यहाँ था, उन्होंने इसको इस तरह समझा, अब हम इसको इस तरह समझेंगे। اس کے بارے میں اب آخری بات اور اب میں آپ کو فارغ کر رہا ہوں انشاءاللہ، وہ یہ ہے کہ سوال پیدا ہوتا ہے کہ اگر عربی قرآن کی اتنی پرانی عربی زبان میں ہے تو یہ ہمیشہ کے لیے پیغام کیسے ہے؟ کیونکہ اگر ہمیں اس تاریخ میں جا کر اس کے معنی ڈھونڈنے پڑیں گے تو یہ کیسے ممکن ہے کہ یہ ہر دور کے لیے، ہر سوسائٹی کے لیے، ہر صدی کے لیے ایک پیغام ہو؟ اس کا آسان سا جواب سمجھ لیں آج کے لیے، وہ یہ ہے کہ آپ کو پتہ ہے نا میتھمیٹکس میں میٹرک سسٹم ہے، اور میٹرک سسٹم میں ایک میٹر ہوتا ہے، ملی میٹر، سینٹی میٹر، میٹر. تو وہ جو میٹر ہے نا وہ ایک برانز یا کسی مٹیریل کا ایک اسٹینڈرڈ میٹر ہے جو شاید غالباً سوئٹزرلینڈ یا سویڈن میں ایک میوزیم میں روم ٹیمپریچر کے اندر رکھا ہوا ہے، اور دنیا کا جو بھی رولر بنتا ہے وہ اس کے مطابق بنتا ہے. یہ میٹر ہے، یہ اسٹینڈرڈ ہے، اس کو ہم نے ٹیمپریچر روم کنٹرول میں رکھا ہوا ہے، ٹیمپریچر کنٹرول میں، اور اس کی بنیاد پہ سارے میٹرز بنیں گے اور سارے ملی میٹرز اور سینٹی میٹرز بنیں گے. یعنی آپ کو ایک اسٹینڈرڈ کی ضرورت ہوتی ہے. اللہ تعالیٰ نے قرآن کو ایک دنیا کی ہدایت کے لیے آخری اسٹینڈرڈ دیا ہے کہ نہیں؟ تو اس کی بہت ضرورت ہے کہ وہ اس میں کوئی تبدیلی نہ آئے. اب تبدیلی نہ آنے میں مسئلہ یہ ہے کہ کیونکہ وہ زبان میں ہے، عربی زبان میں ہے، اور ہر زبان کا ایک ہی مسئلہ ہے، جیسے جیسے صدیاں گزرتی ہیں زبان کے ساتھ کیا ہوتا ہے، تبدیلیاں آتی ہیں. اردو میں کتنی تبدیلیاں آئی ہیں؟ اردو میں میں تو بہت کوشش کرتا ہوں کہ اردو کے الفاظ میں زیادہ استعمال کروں. میرے جو بہنوئی ہیں ان سے میں ایک دفعہ روڈ ٹرپ پہ میں جا رہا تھا ان کے ساتھ، میں نے کہا آج ہم لمبی ڈرائیو ہے ہماری، رستے میں صرف اردو میں بات کرتے ہیں. مجھ سے کہتے ہیں یار نعمان یہ بڑا ڈیفیکلٹ ہے کیونکہ جو ووکیبلری ہے نا اردو کی وہ بڑی بڑی کمپلیکیٹڈ ہو جاتی ہے، تو انسان جو ہے وہ فرگیٹ کر دیتا ہے. یہ ہوا ہے اردو کے ساتھ. اور اردو الحمدللہ میری کسی نہ کسی طرح بچ گئی، لیکن آسانی سے نہیں بچی. میں آپ کو اس کا بھی ایک چھوٹا سا واقعہ بتا دیتا ہوں. میں جب اسلام آباد میں تھا بچپن میں، 6 مہینے میں نے اسلام آباد میں گزارے ہیں. میری پیدائش میری اور میری باچی کی رحمہ اللہ جرمنی کی تھی، اور پھر ہم نے یہاں پر 6 مہینے گزارے. 6 مہینے ہم G81 میں رہتے تھے اسلام آباد میں. تو وہاں ہمارا داخلہ ہوا اسکول میں، مجھے اردو نہیں آتی، باجی کو اردو نہیں آتی، میں کنڈر گارڈن میں ہوں، پہلی جماعت میں ہے. اور وہ ان کا نا ایگزام تھا، ایک امتحان تھا، تو ٹیچر نے کہا اگلے دن گتے لے کے آنا. آپ کو پتا ہوگا کس چیز کے بارے میں بات ہو رہی ہے. باجی گھر میں نے بھی سن لیا تھا گتے لے کے آنا. وہ آ کے کہتی ہے ماما کل کلاس میں گدا لے کے آنا ہے. اور پھر میں اس کی تصحیح کر رہا ہوں، میں کہہ رہا ہوں نہیں نہیں نہیں ماما گدا لے کے آنا ہے، کل گدا لے کے آنا ہے. مجھے کلاس کا مانیٹر بنا دیا تھا، آپ کے یہاں ہوتا ہے کلاس مانیٹر ہے نا. میں کرایا خوشی خوشی، میں نے ماما سے کہا ماما مجھے ساری کلاس کا منگیتر بنا دیا. زبان میں فرق آتا ہے. اگر آپ اس کلچر میں نہ ہو آپ کی زبان مختلف ہوگی. تو میں جو کل ہم محاورے پڑھیں گے نا، اس کو ہم کوشش کریں گے سمجھنے کی کہ اس کا صحیح ترجمہ محاورے کے اعتبار سے کیا ہو، اس میں خوبصورتی کیا ہے. تو قرآن نے اصل میں اس پرانی عربی کے محاورے استعمال کیے اس لیے کیونکہ سوسائٹی تو بدلتی رہے گی لیکن زبان وہی رہے جو اس زمانے کی تھی، تاکہ اب وہ اوریجنل زبان سمجھنے کے بعد جس طرح میٹر کا ایک اسٹینڈرڈ یونٹ ہے نا، اب اس کا آپ کہیں بھی اپلیکیشن کر لو، اس کے ذریعے سے کوئی بھی آپ ایجاد کر لو، لیکن اسٹینڈرڈ تو وہی رہے گا نا. اسی لیے قرآن کا وہی لنگوسٹک اسٹینڈرڈ ہے، اور اس کو اگر آپ ہر کلچر کے ساتھ بدلتے رہتے یا اس کو پرزرو نہ کرتے تو آج جس طرح ہم قرآن سمجھ رہے ہیں نا وہ اس زمانے سے بہت مختلف ہو جاتا. مستعمر کا لفظ، مستعمر عربی میں، پرانی عربی میں، صحرا کی عربی میں مستعمر کا لفظ تھا، جو کسی چیز کو بنانا چاہے، تعمیر کرنا چاہے. قرآن نے استعمال کیا واستعمرکم فیہا، اللہ تعالیٰ نے چاہا کہ تم اس زمین میں تعمیر کرو. مستعمر کا لفظ آج کل کی عربی میں، اخباروں کی عربی میں اور خطبوں کی عربی میں مستعمر کا لفظ ہوتا ہے جو انگریز نے ہمارے ساتھ کیا تھا، وہ مستعمرین تھے. کالونائزیشن کو استعمار کہتے ہیں. پوری طرح سے مختلف لفظ ہے اب عربی زبان کا. قرآن ایک معنی میں یوز کر رہا ہے اور باقی ساری عربی کی کتابیں آج کل کسی اور معنی میں یوز کر رہی ہیں، اور اس طرح کی سینکڑوں مثالیں ہیں. اسی لیے اگر پرانا محاورہ سمجھ نہ آئے اور آپ عربی بہترین بول لو، اس کا پھر بھی یہ مطلب نہیں ہوگا کہ آپ کو قرآن سمجھ میں آ گیا. جس طرح آپ اچھی بھلی اردو بھی بول لو تو اس کا مطلب یہ نہیں ہے کہ غالب یا اقبال یا 200 سال پرانی کوئی تالیف آپ کو سمجھ میں آ جائے گی. تو یہ کچھ انٹروڈکٹری بات میں آپ سے کرنا چاہ رہا تھا. کل بڑے خوبصورت محاورے پڑھیں گے انشاءاللہ. بارک اللہ لی ولکم. السلام علیکم ورحمۃ اللہ تعالیٰ وبرکاتہ.
1: Subscribe now to the Beginner YouTube channel to watch the rest of this series and more great content from Ustad Nurman Ali Khan. Coming up next time on Akhri Mojza.
0: پہلی دفعہ جب میں نے یہ کورس کیا میں نے کیلیفورنیا میں کیا تھا, لاس اینجلس میں. تو ایک لڑکا میرے پاس آیا کلاس کے بعد, 18 سال کا, بڑے غصے میں. کہتا میرے پاس لیکرز ٹکٹس تھے, میرے پاس یو نو فرنٹ رو سیٹس تھیں, وی آئی پی سیٹس تھیں, لیکن میری مدر نے کہا نہیں ہم یہاں پہ جا رہے ہیں ڈیوائن اسپیچ میں. دا ہول وے آئی واز کرسنگ یو. تو کہتا ہے بٹ یو نو آئی ہرڈ دس ٹو نائٹ, ٹوڈے از دا فرسٹ, آئی ایم 18 ایئرز اولڈ, ٹوڈے از دا فرسٹ ڈے آئی نو وائی آئی ایم مسلم. دس واز ہی ٹولڈ می. سو دیٹ میڈ می ریئلی ہیپی کہ یہ ایکسپیرینس بھی ہوتا ہے لوگوں کا. ہم مسلمان فیملی کے حساب سے تو ہیں, مسلمان گھرانوں میں پیدا ہوئے ہیں, لیکن شعوری طور پہ مسلمان ہونا ایک اور چیز ہوتی ہے, رائٹ. تو میری امید ہے کہ انشاءاللہ اس کے بعد آپ کو بھی ایک نیا کنیکشن فیل ہوگا قرآن کے ساتھ.

0: thing again and again, same pattern, same thing, from childhood up till now. So main apne patterns, and then I want to break the bad patterns mm-hmm. and try to keep the good patterns, ताकि मैं उन patterns पे मेरा ज़हन उस path पे चलता रहे जो मुझे फायदा दे रहे. तो वो चीजें हमें हम खुद सीखते हैं और life के महल में इस मोड तक रोजाना ही सीखते हैं कुछ ना कुछ. दूसरा ये कि जिस वक्त हमें मैं ये कोशिश मैंने की है कि गुस्सा जब आए तो मैं उस लम्हे के लिए दूर हट जाऊं, चुप कर जाऊं, या मैं थोड़ी देर के लिए काम डाउन हो के फिर मैं जो डिफरेंट एंगल सोचती हूँ मुझे बहुत कुछ समझ आते हैं थोड़ी देर के लिए. तो सिर्फ कहते हैं ना पानी पी के और थोड़ी देर के लिए बैठ जाए तो एंगल बिल्कुल ही डिफरेंट फिर समझ में आने लगता है. तो हम सब करते हैं, इसमें कोई ऐसी बात नहीं है. यस, आपने इनको पॉइंट बहुत अच्छा दिया कि अपने आप को बीट अप करने से आपने उस शख्स को खत्म कर दिया जो कुछ कर गुजरता. सो वी ऑल कैन डू बेटर इन आवर लाइफ बाय आई थिंक फॉलोइंग दीस.
1: हमें अपने आप से ना अपनी ही जो हमने जंजीरें खुद बांधी हुई है ना अपने पैरों में और अपनी सोच में, उससे अपने आप को आज़ाद करना पड़ेगा. छोटी छोटी बातों पर अपने आप को मारना, गलतियाँ हो जाती हैं, ब्लंडर्स भी हो जाते हैं, बट उसके बाद हमें सीख के आगे निकलना.
0: छोटी भी और बड़ी भी.
1: और छोटी बातों पर स्पेशली बड़ी रिएक्शन नहीं देने चाहिए. जो काम मैं कहता हूँ ना सुई से हो सकता है उसमें गोली नहीं मारनी चाहिए.
0: हुक्म आज का सवाल के माशरे में, जैसे मैं एक जहन में पाकिस्तानी माशरे को रखती हूँ, वहाँ पे पढ़ना लिखना लिटरेसी, वहाँ पे कुछ सोच की जो एक खराबी है या एक जिंदगी का तरीका है. अब वहाँ पे जितने भी लोअर तबका है, लोअर तबके से मुराद के उनके पास रिसोर्सेज नहीं है, वो उनके बच्चे भी ज्यादा हैं. अब जब वो बच्चे बड़े होंगे वो और मल्टीप्लाई होंगे और मल्टीप्लाई होंगे. माशरे में उस तरह की मेजॉरिटी आ जाएगी और जब हम जैसे लोग, यानी कि जो थोड़े से समझ रखते हैं थोड़ी सी उनके मुकाबले पे, क्योंकि हमें शायद हालात अच्छे मिले हैं, जीन्स अच्छी मिली हैं, एनवायरनमेंट अच्छा तरह मिला है, तो जब हम बहुत सारे आटे में नमक की तरह हम हो जाएंगे और वो मेजॉरिटी हो जाएगी, तो वहाँ पे क्लैशेस बहुत होंगे. वहाँ समझ के क्लैशेस, वहाँ पे रिश्तों के क्लैशेस, वहाँ इमोशन के, तो वहाँ हारमोनी खत्म होगी. तो बहुत ज़रूरी है कि एक माशरे को, एक अच्छे एनवायरनमेंट को चलाने के लिए बहुत ज़्यादा लोग उस लेवल पे सोचना शुरू करेंगे. जैसे उस दिन हमने कलेक्टिव थिंकिंग पे भी बात की थी, तो वहाँ पे कितना मुझे आज दुनिया में एजुकेशन तो बहुत है लेकिन जहालत भी बहुत है एजुकेशन के साथ. तो जब तक मेंटल एजुकेशन हम और मेंटल डीपर थिंकिंग और ब्रॉडर विजन हम अपने बच्चों में नहीं पैदा करेंगे, अपनी नस्लों में, अपने तराफ में, तो फिर हम उस जहालत से ही लड़ते रहेंगे, उसमें ही सारी एनर्जी जाया हो जाएंगी जो आज हमें पाकिस्तान में दिखाई दे रही है, लीडर्स में भी और दूसरी चीजों में भी, कि जो उस जहालत के पैटर्न से हटना ही नहीं चाह रहे और दूसरा पाथ ही नहीं लेना चाह रहे.
1: बिल्कुल ट्रू, ऐसा ही है बिल्कुल. मैं इसके बारे में बात करता हूँ, कोई और भी हमारे साथ. रेडियो आजादी रौंदी है. वालेकुम सलाम. कहाँ रह गए थे, लोगों ने हमारी मत मार दी है पूछ पूछ के. सजीला जी का क्या हाल है, उनकी सेहत ठीक है, वो कहाँ गायब हो गई है. मैं तो आपकी, मैं तो ये शो इसलिए करता हूँ कि सजीला जी के जवाब देता फिर उन लोगों को.
2: आप, मैं कहीं नहीं थी, यही थी अजाज़ल, बस काम के लिए थोड़ा मुझे ट्रैवल करना था.
1: अच्छा, मेरे तो एक लेडी ने मुझे कहा मेरा तो वो लेडी क्रश है. मैंने कहा अच्छा ठीक है, मैं बता दूंगा डॉक्टर साहब.
2: वही सलामत थी अजाज़ल. और आप कैसे, आपकी तबीयत कैसी है?
1: ठीक है, सब अल्लाह करे. काम चलाए और पार्टियां इतनी की ना हमने थैंक्सगिविंग में, थोड़ा सुबह थोड़ा शाम थोड़ा थोड़ा सबको टाइम देते हैं, तो उसमें के रेस्टोरेंट में हीटर, उधर से हीटर लगा हुआ था, उधर से ठंडी हवाएं आ रही थी, दोनों जब मिक्स हुई तो उन साहब को तो कुछ नहीं हुआ, मेहरबानों को, मुझे. मैं लेट गया जाके अगले दिन घर में फिर.
2: तो अब कैसी, अब बेहतर
1: हो? आज हमने नहीं वादा, हमने मंडे वेंसडे का वादा किया हुआ है, तो चाहे जो मर्जी हो जाता हमने पहुंचना था.
2: जबरदस्त आजाद वाला, माशाल्लाह.
1: सहीरा सिंह जी ने आके तो चार चांद लगा दिए शो को. बहुत काम की बातें उन्होंने की हैं और बहुत ही काम की चीजें जो हम सीख सकते हैं, हम तमाम लोग वही अपनी जिंदगी में रोज हमारे साथ हो रहा है बट बता नहीं पाते, और जब बता नहीं पाते तो फिर हम एंगल नहीं दे पाते उन चीजों के बारे में.
2: نہیں آزاد اللہ ہیرا سنگھ جی تو ماشاء اللہ سے اتنے سویٹ ہیں, وہ تو جب بھی آتے ہیں اتنی ان کی وجہ سے ہمیں بہت کچھ سیکھنے کو مل جاتا ہے.
1: ہاں بس اسی لیے وہ کم آتے ہیں کہ ان کو لگتا ہے کہ اس کی وجہ سے اتنا کچھ ہو جاتا ہے, میں ایک دفعہ سکھا کے پھر اس کے بعد مہینہ غائب ہو جاتے ہوں. ان کو نہیں پتا کہ یہ کنٹریبیوشن روز کا کم ہے, یہ ہفتے میں کم از کم ایک دو دفعہ لازمی آنا ہے. جی
2: بالکل اساتذہ, میرا آپ سے ایک کوشچن ہے, میں آئی ڈونٹ نو اساتذہ مجھے سمجھ نہیں آ رہی, میری ایک فرینڈ ہے اور شی از ویری سویٹ, بہت اچھی ہے, اس کو میں بہت عرصے سے جانتی ہوں, لیکن ریسنٹلی اس کو میں نے جیسے نوٹس کری اس میں ایک عجیب سی عادت آ گئی ہے, وہ کوئی ایسی بات کرے گی کہ لائک شی شوڈنٹ بی آسکنگ دوز تھنگس دوسرے انسان سے, لیکن وہ صرف اس لیے پوچھتی ہے کہ وہ ہمارے ایکسپریشن دیکھے کہ ہمارے کیسے چہرے بدل رہے ہیں یا آواز بدلتی ہے, ایک دم لائک یو نو وٹ آئی ایم ٹرائنگ ٹو آسک, جیسے وہ سوال ایسے کرتی ہے کہ صرف ہمارے ایکسپریشن دیکھنے کے لیے, تو ہاؤ ڈو یو ہینڈل سچ پیپل؟
1: اصل میں نا دو قسم کے لوگ ہوتے ہیں, یہ جو جس ٹائپ کے لوگوں کی آپ بات کر رہے ہیں نا, فرینڈ اچھی ہیں یا سویٹ ہیں یا فلاں ہیں, سویٹ ہونا ایک اور چیز ہے, بہت سارے ویک لوگ بڑے سویٹ ہوتے ہیں, ٹھیک ہے, کیونکہ ان کی کوئی پرسنالٹی نہیں ہوتی کہ وہ جیسے ہیں ویسے نکل آئیں سامنے, وہ خام خواہ سویٹ بھی ہوتے ہیں لوگ, لیکن یہ جو کریٹنگ اے اسٹر ٹائپ لوگ ہوتے ہیں نا, کہ آپ کے ریئیکشن صرف انہوں نے نوٹ کرنے ہیں, ان کے دماغ میں کچھ چل ان کی کوئی دماغ میں گیم چل رہی ہوتی ہے, ٹھیک, یا یہ کہیں سے سیکھ کے آئے ہوتے ہیں یا ان کے ساتھ کچھ ہوا ہوتا ہے, ان کو جو کچھ سامنے ہوتا ہے اس پہ یقین نہیں ہوتا, تو یہ مزید لوگوں کو جج کرنے کے لیے یا چیک آؤٹ کرنے کے لیے اس قسم کا شوشہ چھوڑ دیتے ہیں کہ آپ کے آگے سے ریئیکشنز کیا ہیں. اور دوسری بات یہ ہے, سم پیپل دے پہلے وہ جو ہوتے ہیں وہ نہیں ہوتے, ٹھیک ہے, کچھ شروع میں جو جیسے ہوتے ہیں کچھ عرصہ تک ہوتے ہیں وہ نہیں ہوتے, اصل ان کی پرسنالٹی آہستہ آہستہ آپ پہ کھلتی ہے. بہت سارے لوگوں کی ڈیورسز ہوتی ہیں, آپ سمجھتے ہیں یار یہ اتنا اچھا آدمی ہے, یہ اتنی اچھی لیڈی ہے, یہ کیوں ہوا, لیکن جب آپ ان کو جانتے ہیں کچھ عرصے کے بعد آپ کو سمجھ آتی ہے کہ وہ ایسے دو تین پوائنٹس کے اوپر ان کی ذات کا حصہ ہیں جو وہ بار بار وہاں پہ پنچ کرتے ہیں, جس کی وجہ سے کوئی رشتہ بھی نہیں چل سکتا, ٹھیک ہے. لیکن اس کے لیے یہ اور کیونکہ ہم کو تو مطلب ہے اچھے برے کی ایک بہت براڈ قسم کا برش ہے جس سے ہم لوگوں کو پینٹ کر دیتے ہیں, اور اتنا ہمیں عقل سمجھ ہوتی نہیں, نہ ہم نے کبھی تھیراپی میں گئے ہیں, نہ ہم کوئی چیزوں کو مانتے ہیں کہ میں نے غلط کیا یا نہیں غلط کیا, تو ان کو بتایا بھی جاتا ہے تو وہ پھر آپ کی جان کے دشمن ہو جاتے ہیں. تو ہماری جان کے بہت سارے دشمن ہیں, ہمیں کوئی فرق نہیں پڑتا, ٹھیک ہے, لیکن آپ کو بہت سارے لوگوں کو نئی بھی چیزوں کو بتانا چاہیے. بٹ یہ جو لوگ ہوتے ہیں اس قسم کی باتیں کر کے, شروع میں جو یہ ہوتے ہیں وہ نہیں ہوتے, بعد میں جب یہ ایسی باتیں کرنا, اسپیشلی جو باتیں لوگوں کی نہیں بنتی پوچھنے کی کسی سے بھی, وہ ان کو نہیں پوچھنی چاہیے, وہ چاہے ویسے بھی جہالت میں بھی نہیں پوچھنی چاہیے. پچھلے دنوں کوئی بھی لوگ بہت ساری ایسی باتیں کرتے اور پوچھتے ہیں جس سے اس کا کوئی سروکار نہیں, وہ صرف آپ کو کمپارٹمنٹلائز کرنے کے لیے پوچھتے ہیں کہ وہ کس کمپارٹمنٹ میں آپ کو ڈالے, اور یا انہوں نے آپ کے بارے میں جو بھی سوچ رکھا ہے اس کو فگر آؤٹ کرنے کے لیے, وہ کمفرٹیبل ہونے کے لیے یہ چیزیں کرتے ہیں. اور جو لوگ جن کے اندر یہ پرابلم ہے, یہ پرماننٹ پرابلم ہے, یہ کبھی نہیں جائے گی, آپ کے بتانے سے بھی نہیں جائے گی, ان کو سمجھانے سے بھی نہیں جائے گی. یہ کیڑا جس کو ہوتا ہے نا دوسرے کی ذات میں یا دوسرے کی زندگی میں گھسنا اور چیزوں کو فگر آؤٹ کرنا, اور پھر کچھ سوال وہ ایسے کرتے ہیں کہ جن کے جواب جو ان کو ملتے ہیں اس جواب سے وہ اپنے ذہن میں ایک خاکہ بناتے ہیں, ایک امیج بناتے ہیں, اور وہ اس امیج کو وہ پکا کر لیتے ہیں تاکہ وہ کمفرٹیبل ہو جائیں, ان کا ڈر ختم ہو جاتا ہے دوسرے بندے سے. سو یہ اس لیے بہت سارے لوگ اس قسم کی حرکتیں کرتے ہیں, ایسے لوگوں سے کوشش کر کے دور رہا کریں.
2: لیکن وہ اس طرح کے کرتے ہیں لائک آپ برداشت کرتے ہیں, بات بھی ٹال لیتے ہیں, وہاں سے اٹھ بھی جاتے ہیں, اگنور بھی کرتے ہیں, لیکن ایک ٹائم آتا ہے وین یو ریئیکٹ, اور جب آپ ریئیکٹ کرتے ہیں تو اسی کو وہ پکڑ لیتے ہیں پھر.
1: ہاں جی, وہ ریئیکٹ اس لیے کرتے ہیں نا کہ آپ یو اسٹل انٹریکٹنگ ود دیم. میرا نارملی جیسے میں ابھی شروع میں ہمارے گھر میں یا باہر میں یا دوستوں میں جب بھی کوئی ایسی بات مجھ سے پوچھتا ہے, میں نے اس کو کلیئر کر دوں, آپ کا اس چیز سے کوئی تعلق نہیں, کوئی مسئلہ نہیں, آپ میں نے کہا میں نے کبھی آپ سے یہ بات پوچھی ہے, آپ کو بھی نہیں پوچھنی چاہیے. اور اس وقت جو اور اگر کوئی اس کے بارے میں کوئی پوائنٹ دینے کی کوشش کرے گا تو جو آواز میری بنتی ہے اس سے میں خود ہی ڈر جاتا ہوں. کیونکہ ہر انسان کو یہ سمجھ ہونی چاہیے کہ اگلا انسان جو ہے جو کر رہا ہے, میں اپنی نیچر پہ بہت کام کر کے کچھ لوگوں کو برداشت کرتا ہوں, میں اپنی نیچر پہ بہت کام کر کے صبر کر کے برداشت کر کے, اور رب کی خاطر اور اس بات کی خاطر کہ یہ بھی انسان ہے, ہم سب انسان ہیں, ہم سب کوشش کر رہے ہیں, ہم سب سٹرگل میں ہیں, لیکن کچھ لوگ ان کی وہی رونے دھونے, وہی پریشانیاں, وہی مسئلے ہوتے ہیں, تو آئی ہیو لاسٹ رسپیکٹ فار دیم ایز اے ہیومن بینگ, وچ از ویری ٹرو, کوئی اس میں مجھے کوئی مبالغہ یا شرم, وہ بار بار وہی نیچ باتیں, وہی گھٹیا باتیں, بار بار کا رونا, وکٹم سنڈروم, میرے ساتھ یہ ہوا, اللہ نے میرے ساتھ یہ کیا, میرے ساتھ فیملی نے یہ کیا, میرے ساتھ ایسا ہی کیوں ہوتا ہے, مجھے ایسے لوگوں, مجھے پتہ ہوتا ہے یہ صرف لوگ دھرتی پہ بوجھ ہیں اور اب یہ اپنی زندگی تو خراب کریں گے, مجھے اس سے تکلیف نہیں ہے کہ وہ اپنی زندگی خراب کریں گے, وہ اپنی اولاد کی, اپنے ارد گرد کے لوگوں کی اور ایک انوائرمنٹ کو پرماننٹ گندی مچھی ہیں وہ خراب کریں گے, تو پھر ان کے ساتھ میرا بیہیویئر بے انتہا سخت ہو جاتا ہے. کسی کی 5 سال کی, 10 سال کی, 15 سال کی بھی سزا ہے. اور کسی نے مجھ سے کہا جی اس طرح کہ اگر کوئی یہ چھوٹی سی بات اس پہ انسان اگر فوت ہو جاتا ہے تو گلے شکوے رہ جاتے ہیں. میں نے کہا نہیں, میں نے ان کو معاف کیا, کوئی گلے شکوے نہیں ہے, وہ آرام سے مر سکتے ہیں اور مجھے بھی آرام سے, اگر کوئی نہیں آئی تو مجھے کوئی لاسٹ مومنٹ پہ یہ نہیں ہوگا کہ میں نے کچھ کہا یا نہیں کہا. کوئی دل میں تو کچھ کسی کے لیے برا ہے ہی نہیں, آپ نے کچھ حرکتیں کی اس کے حساب سے میں نے آپ کا حساب کر دیا, ختم ہوگی بات. آپ جب وہ نہیں کریں گے تو آپ کا جو اس حساب سے آپ کا حساب کر دیں گے, اس میں ناراضگی کیا ہے, اس میں پرسنل کیا لینا ہے کسی چیز کو. اور اگر مر گئے تو کوئی بات نہیں, اللہ بھلا کرے ان کا بھی, ہم مر گئے تو اللہ بھلا کرے ہمارا بھی, ہم نے کوئی پرسنل لڑائی تھوڑی بنا رکھی تھی کسی کے ساتھ.
2: تو آزادہ جو آپ سزاؤں کی بات کرتے ہیں, آپ کہتے ہیں کبھی کبھی لمبی میں سزائیں دیتے, تو آزادہ یہ آپ اپنی اولاد کے ساتھ, بہن بھائی سب کے ساتھ کرتے
1: ہیں؟ ہاں جی, میں باپ کے ساتھ بھی, خان جی کے ساتھ بھی کی. میں نے ان کو پتا ہونا چاہیے میں کون آدمی ہوں, میں بچپن سے وہ مجھے جانتے تھے, 30-35 سال کی میری زندگی ان کے ساتھ گزری. انہوں نے کسی بندے کے کہنے کے اوپر, ایک چھوٹی سی بات کے اوپر کیسے کہہ دیا, ایک بات انہوں نے کی تھی, اس کے بعد انہوں نے 6 مہینے, 3 سال تک معافیاں مانگی سیدھی سیدھی. میں نے کہا نہیں, میں, اور جب تک وہ معافی مانگتے تھے آگے سے ساتھ غصہ شروع کر دیتے تھے. میں نے کہا نہیں, بیہیویئر ٹھیک نہیں ہے, ریکٹیفائی کریں اس بیہیویئر کو. میں کہا آپ مجھے معافی مانگ رہے ہیں کسی غلطی کی, آپ مجھے دھمکیاں دے رہے ہیں, یہ ڈاڈے ہو رہے ہیں, میں ڈرامہ بند کریں, نہیں کھیلنا میں نے یہ کھیل, آپ کو کلیئر کٹ بولے, یہ ایسے سچ تھا, میرے گواہ ہیں آپ کے پاس, سب نے آپ کو بتایا, آپ پھر خام خواہ اس قسم کی بات کریں. اور مجھے اپنے مطلب تکلیف ہوئی اس بات سے کہ آپ مجھے جانتے ہیں اچھی طرح, پھر آپ نے یہ کیوں کہا. اور وہ بہت ہی کچھ یعنی پیسوں سے ریلیٹڈ یا کسی ایک چیز کے بارے میں بات تھی, تو میں نے کہا میں آپ کو میں جس جگہ پہ رکھتا ہوں یا جتنی میں آپ کی عزت اور مقام میں آپ کو دیتا ہوں, آپ اس قسم کی بات کرتے ہوئے بہت چھوٹے لگے ہیں, مت کریں اس قسم کی آئندہ بات. کوئی بندہ تو ہو نا جو 80 سال کی عمر کا ایک بندہ, جو اس سے بڑا کوئی بھی نہیں ہے, اور وہ میں دیکھ رہا تھا آہستہ آہستہ وہ غلط, جو وہ صحیح سمجھتے تھے وہ غلط تھے, لیکن وہ صحیح سمجھ کے اس پہ پکے ہوئے جا رہے تھے, تو دیٹس ناٹ ہاؤ اٹ ورکس. اور میں نے ان کے ساتھ اس لیے نہیں اسٹینڈ لیا تھا کہ وہ میرے فادر ہیں یا میرے سے, بات فادر اور بیٹے کی ہو ہی نہیں رہی ہے, بات غلط اور صحیح کی ہو رہی ہے. فادر کے حساب سے تو وہ جو مرضی کریں, انہوں نے ہمیں پیدا کیا, انہوں نے بڑا کیا, جو کچھ بھی وہ کہیں سر آنکھوں پر, لیکن ایک بات غلط اور صحیح کو آپ اس کو صحیح کہہ رہے ہیں اور اوپر سے زور لگا رہے ہیں اور اوپر سے ڈڈا پن کر رہے ہیں آپ کے, یو نو میں صحیح ہوں, نہیں ہے آپ سے, یہ آپ کو بھی پتہ ہے. اور کچھ عرصے کے بعد آپ کو پتہ بھی, پھر کنفرم بھی ہو گیا, اور اس کے بعد آپ اس چیز کے لیے سوری بھی کر رہے ہیں, تو کیوں کر رہے ہیں؟ اس لیے کہ آپ کو پتہ ہے. اور دوسری بات, میں کوئی پرسنل تھوڑی ہوں اس سے, میں نے آپ کا باپ بیٹے کا رشتہ یا محبت یا عزت یا مقام تو آپ کا ختم نہیں ہوا, یہ ایک علیحدہ فائٹ ہے. اس فائٹ میں ایک بات ہو رہی ہے کہ غلط اور صحیح کیا ہے, اتنی سی بات ہے. اس میں باپ بیٹے کا ہم لوگوں کو نا اصل میں, کیونکہ سمجھ نہیں ہے زندگی میں چیزوں کی, ہمیں سٹینڈ لینا نہیں آتا, ہم جذباتی ہو کے پرسنل کہانیاں اور ڈرامے شروع کر دیتے ہیں بیچ میں کہ آپ مجھے تم سے معافی مانگنی پڑے گی, تمہیں بھائی کس نے کہا ہے تم کون, مطلب اس کا مطلب ہے غلط اور صحیح میں اگر میں صحیح پہ کھڑا ہوں تو مطلب آپ میرے ساتھ جسٹ بیکاز میں چھوٹا ہوں یا جسٹ بیکاز آپ نے پیدا کیا تو آپ صحیح ہو گئے, نہیں بھائی. اسی طرح تو سسٹم برباد ہوتے ہیں, اسی طرح تو غلط اور صحیح کا نظام ہم نے برباد کیا ہے. تو ان کو جب میں بڑا ہو رہا تھا تو کس نے ان کو قرآن کا ترجمہ دیا, کس نے ان کو وہ کتابیں دیں کہ آپ یہ کتابیں پڑھیں, کس نے ان کے ساتھ گھنٹوں ڈبیٹس کی کہ غلط اور صحیح اور رب کون ہے اور کیا کانسیپٹ ہے. میں نے ہی تو ان کا سارا کانسیپٹ سیدھا کرایا, میں نے ہی موت ان سے موت کا ڈر ان کے دل سے نکالا, ان سے میں نے موت کے بارے میں ڈسکشنز کی, قبرستان تک نہیں جاتے تھے اور بہت ساری چیزیں کرتے تھے. تو میرے ساتھ تو کم از کم, اور کسی اور نے کچھ کہا اور اس کی بات مان کے انہوں نے یہ کر دیا, وہ فادر نہ ہوتے تو بڑی لمبی اس کی سزائیں تھیں, لائف ٹائم بھی ہو سکتا تھا. تو مطلب آپ ایک جانتے چیزوں کو آپ اس طرح نہیں کر سکتے. تو اور بہن بھائی ہوں, ماں باپ ہوں, بچے ہوں, کوئی بھی ہوں, کانسٹیٹیوشن ہے ایک, ٹھیک ہے. دیکھیں ملک ہمارا کیوں برباد ہوا, ایک کانسٹیٹیوشن تھا, اس کانسٹیٹیوشن کو کوئی بندہ نہیں مان رہا, ہر بندہ اپنی مرضی کر رہا ہے, تو دیکھیں دا کنٹری از گون ٹو دا ڈاگز, ڈیڈ اٹ ناٹ, بتایا.
2: بالکل
1: اسی طرح گھر بھی ایسے ہی برباد ہوتے ہیں, بندے بھی ایسے ہی برباد ہوتے ہیں. بھائی ایک بندہ, یا تو آپ اس کتاب کو مانتے ہیں کہ نہیں مانتے, یا تو یہ گھر ہے, اس گھر میں کوئی چھوٹا ہے بڑا ہے, ہر بندے کی اپنی اپنی ڈیوٹی اور رسپانسبلٹی ہے, اس کے حساب سے میں اگر خود بھی اکاؤنٹیبل ہوں آپ کو بھی اکاؤنٹیبل رکھتا ہوں. ساری سزائیں جو میں غلط کروں تو میں اپنے آپ کو دیتا ہوں, آپ کو میں کیسے چھوڑ دوں گا. تو جب آپ, اور اس کا مقصد یہ نہیں ہے کہ آپ کسی کو کچھ کرانے, یہ سسٹم بنانے کی بات ہے. رب نے پوری दुनिया कब से बनाई, कब से वो चल रही है, सिर्फ एक वजह से चल रही है, उसका कानून किसी के लिए नहीं बदलता। हम भी जब घर में एक इंस्टीट्यूशन बनाना चाहते हैं, घर बनाना चाहते हैं, एक रिश्ता बनाना चाहते हैं, उसमें लोग अगर अकाउंटेबल नहीं होंगे उनको, तो वो अगर अपना कभी काम नहीं करें, जज्बाती ड्रामेबाजियां करके हर बंदा जिस काम के लिए आता है उसको छोड़ के बाकी सारी फजूलियात करने शुरू हो जाता है, समझ रहे हैं? तो इन बातों की वजह से अगर आप किसी को सजाएं भी देते हैं उसका मतलब प्यार मोहब्बत नहीं खत्म हुआ, रिश्ता नहीं खत्म हुआ, उससे ताल्लुकात नहीं खत्म हुए, गलत है वो काम। और जब मैंने जो किसी भी बंदे को सजाएं दी हैं मेरे अपने जिन लोगों ने मुझे पाला बड़ा किया मैंने उनको भी दी, लेकिन जैसे ही वो सीधे हुए, इन्वायरमेंट उन्होंने कंड्यूसिव किया, प्यार मोहब्बत और अपने बच्चों को गलत बातें एक दूसरे के बारे में झूठ बताने के बजाय उन्होंने सच जब बताना शुरू किया तो वापस हो गया रिश्ते, नॉर्मल हो गए सारे के सारे। आकड़ से मैं काम नहीं करने दूंगा किसी को, ये बड़ा क्लियर है। बदमाशियां बदमाशियां मैं किसी के नहीं मानता। आपने इसी तरह ज़िंदगी ख़राब होती है, इसी तरह आप बर्बाद होते हैं। आप अगर हमसे मोहब्बत फरमाते हैं तो वो आपका मसला है, मैं इज्जत मोहब्बत काम करना हम भी बीच में कॉन्ट्रीब्यूट कर रहे होते हैं, बल्कि मैं अपने हिस्से से ज़्यादा का कॉन्ट्रीब्यूट करता हूँ। मुझे आपके इसके बदले मुझे आपसे कुछ चाहिए भी नहीं। एक सिस्टम बनाने की कोशिश हो रही है जिसमें आप आराम से ज़िंदगी सुकून से जिएं। और मैं जिस घर में जिस एनवायरनमेंट में और जिस जगह पे भी होता हूँ वहाँ हर बंदे को, मैं किसी के साथ भी हिसाब लगाने बैठ जाऊँ ना कि मुझे कितना करना था और मैंने कितना किया और आपने कितना करना था आपने कितना किया, हर बंदा फेल करा सकता हूँ मैं, हर बंदा। तो क्योंकि लोगों ने बहुत सारी चीज़ें करनी होती हैं और उनको बहुत कुछ चाहिए होता है, हमें ना बहुत चीज़ें करनी है ना बहुत कुछ चाहिए, मुझे जो कुछ भी करना है सही तरीके से करना है ताकि मेरे बाद भी वो चल सके और मैं वो करते हुए सुकून की रात को नींद कर सकूं, मैं खाना खाते हुए मैं सुकून से खाना खा सकूं, मैंने जितनी मेहनत की है मैं उसके बदले अगर मुझे कुछ आराम चाहिए तो मैं आराम कर सकूं। मैं ऐसे लोगों के साथ उठूं बैठूं चलूं फिरूं जिनके साथ मुझे चीज़ें एक्सप्लेन करने की ज़रूरत नहीं है, मैं जो कर रहा हूं जैसे कर रहा हूं उनको भी पता है, वो जो कर रहे हैं जैसे कर रहे हैं वो मुझे पता है, ना मैं किसी पे शक करता हूं ना शुबे करता हूं ना मुझे किसी से कोई गिला है शिकवा है, कोई बात होती है गलत करते हैं मैं बता देता हूं, कोई सही करते हो मैं उसको अप्रिशिएट कर देता हूं, मुझे इसी तरह की ज़िंदगी चाहिए, मैं क्योंकि डिज़र्व करता हूं ऐसी ज़िंदगी, क्योंकि मैं लोगों को ऐसी ज़िंदगी देता हूं, मैं उनकी पर्सनल लाइफ में नहीं आता, मैं उनके पर्सनल रिश्तों में नहीं जाता, मैं उनके पर्सनल फाइनेंसेस में नहीं जाता, मैं कभी किसी के बैंक अकाउंट्स में नहीं जाता, मैं कभी किसी के ईमेल्स में नहीं जाता, मैं कभी किसी के फ़ोन्स में नहीं जाता। मेरे साथ जो आपका रिश्ता है मैं सिर्फ उस रिश्ते से रिलेटेड, जो भी सुकून और खुशी अगर उसके अंदर नहीं है मुझे वो रिश्ता नहीं चाहिए। क्यों? क्योंकि वो जो भी गंध है उसका नाम रिश्ता नहीं है। लोग कहते हैं जी लोग जब जहाँ रिश्ते होते हैं मोहब्बतें होती हैं वहाँ लड़ाइयाँ झगड़े होते हैं, बकवास करते हैं लोग, झूठ बोलते हैं लोग, वो कमज़ोर लोग होते हैं जो ये बातें, वीक लोग बदतमीज़ी भी करते हैं बदतहजीबी भी करते हैं लड़ते झगड़ते भी हैं वो भी नाराज़गियाँ भी होते हैं। जहाँ असल में प्यार मोहब्बत के रिश्ते 25-30 साल से मेरे चल रहे हैं, मेरी तो कभी लड़ाई नहीं हुई ना उन्होंने कभी लड़ाई की, छोटी मोटी मिसअंडरस्टैंडिंग कम्युनिकेशन से सिला रहमी से वैसे ही गायब हो जाती है, तो वैसे ही लोग कहते रहते हैं। इसका मतलब है जहाँ लड़ाई झगड़े बदतमीज़ी बदतहजीबी हो रही है वहाँ रिश्ता है ही नहीं, आप सिर्फ लंबा उसको ड्रैग कर रहे हैं। झूठ बोलने से चीज़ें सच नहीं हो जाती, इतनी सी बात। क्लियर समझ आई बात?
2: बिल्कुल आ गई लाला।
1: अंदर से दूर से पठान तो नजर नहीं आया आपको?
2: जब आपने कहा ना जी मैं बदमाशियां नहीं मानता उस वक्त मुझे
1: खत्म किसी की भी, किसी का मतलब है किसी की भी। और मैं ना बहुत सारे लोगों से, मैंने कभी ना कभी अदालतों में गया हूँ ना मैं केसेस करता हूँ लोगों पे, ना मुझे कि लोगों से लड़ना है, ना मुझे लोगों को रास्ते में मैंने कभी गुस्सा किया, ना मैं एयरपोर्टों पे गुस्सा करता हूँ, मैं ना नाराज़ होता हूँ किसी से ना कुछ और, लेकिन और मैंने पर्सनली कभी किसी का पैसों की वजह से मैंने कभी किसी को नहीं कहा कि अदालत में चलेंगे, मैंने कभी रिश्तों में किसी को नहीं कहा कि अदालत में चलेंगे, मैंने अपने ख़ानदान में कभी कोई चीज़ और किसी को कभी नहीं कहा, वो चीज़ें सॉर्ट आउट की जा सकती हैं। लेकिन अगर आप ज़्यादती करोगे और उसके बाद आप बदमाशी करोगे तो आप दुनिया में कोई भी हो कहीं भी हो किसी भी लेवल पे हो फिर मैं एक दफ़ा खड़ा हो गया तो फिर मैं छोड़ूंगा नहीं आपको, ये मेरा सिंपल तरीक़ेकार है, चाहे उसमें कुछ भी जाता है मेरा, कुछ भी का मतलब है ये जो भी चीज़ें जाती हैं फिर वो जाने दूंगा मैं। इसलिए मैं ज़िंदगी में बहुत कम स्टैंड लेता हूँ, मैं ज़िंदगी में बहुत कम लड़ाई झगड़ों का हिस्सा बनता हूँ, मैं ज़िंदगी क्योंकि ज़िंदगी मेरी ज़ाया करने के लिए है ही नहीं। बचपन में जवानी में जो गलतियां इंसानों से होती हैं वो हो गई, लेकिन उसके बाद किसी भी चीज़ में मैं जाकर पढ़ता नहीं हूँ ज़्यादातर। ये ऑर्गेनाइजेशंस में भी मसाइल लोगों के रहते हैं, नॉन प्रॉफिट्स में भी ऑर्गेनाइजेशंस में मसाइल रहते हैं, कई लोग हमारे पास आते हैं मुझे जैसे ही लगता है कि ये लोग इस तरह के हैं मैं उनके साथ काम नहीं करता, मैं शुरू से ही अवॉइड करना शुरू कर देता हूँ ताकि वो दिन कभी आए ही ना, क्योंकि سمارٹ بات یہ ہوتی ہے کہ جنگ لڑنے کی ضرورت ہی نہیں ہے, آپ پہلے سے ہی جیتے ہوئے ہیں اگر آپ اس بندے سے لڑنا ہی نہیں چاہتے. لیکن ایک دفعہ لڑائی شروع ہو گئی اور آپ زیادتی کے اوپر زیادتی کر رہے ہیں اور اس کے بعد آپ آگے سے بدتمیزی, بد تہذیبی اور بدماشی کر رہے ہیں, تو پھر چاہے دنیا ادھر سے ادھر ہو جائے میں آخری دم تک کھڑا رہوں گا, چاہے میرے ساتھ کوئی آتا ہے نہیں آتا ہے, لوگ چھوڑ کے جاتے ہیں, مرتے ہیں جیتے ہیں, جو کچھ بھی ہو جائے پھر میں کسی صورت پہ نہیں چھوڑوں گا. یہ مجھے اپنی نیچر کے بارے میں کچھ چیزیں پتہ ہیں, یہ میں کسی کو کچھ کہہ نہیں رہا, نیچر میری ایسی ہے. اس کے لیے میں ایک دفعہ کھڑے ہو گئے تو جو بھی نقصان ہوتا ہے پھر ہو جائے, کیونکہ مجھے رب نے اتنی میرے پہ مہربانی کی ہے, اتنے میرے پہ کمال لوگوں کے احسانات ہیں سارے کے سارے, وہ پھر کہیں نہ کہیں میں اس بات کا ایشو بنا لیتا ہوں کہ آپ غلط اور صحیح کی جنگ میں غلط کر رہے ہیں کام, اور ایک حد سے زیادہ کر رہے ہیں, اور میں جب حق پہ کھڑا ہو گیا ہوں تو پھر چاہے بڑے. اسی لیے میں, مجھے لوگ کہتے ہیں نا جی دیکھیں آپ کے سامنے یہ ہوا, فیملی میں یہ ہوا, یہ ملک میں یہ ہو رہا ہے, فلاں آرگنائزیشن میں یہ ہو رہا ہے, آپ کچھ نہیں کہتے. میں لوگوں سے کہتا ہوں مجھے پتہ ہے جب میں کھڑا ہوں گا تو میرے ساتھ جتنے بھی آنے والے ہیں آپ سب بھاگ جائیں گے, ہمیشہ بھاگ جاتے ہیں لوگ. میں جس بلڈنگ میں بیٹھا ہوں, جس ریڈیو اسٹیشن پہ تھا میں, جس ریڈیو اسٹیشن والوں نے مجھے کہا کہ جی آپ ہمارے ساتھ جوائن کر لیں, ہم یہ کریں گے, ہم وہ کریں گے, فلاں کریں گے, وہ کوئی 20-25 لوگ تھے, میں نے کہا اچھا ٹھیک ہے. میں آ گیا کچھ عرصے کے بعد, وہ ریڈیو اسٹیشن بیٹھ کے, وہ جنہوں نے بیچنا خریدنا سب کچھ کرنا تھا, سب کے سب جا کے ان کے ساتھ مل گئے سوائے ایک بندے کے, اور وہ میں تھا جس نے اسٹینڈ لے لیا تھا. اور یہاں آج کے ہمارے اس پروگرام کا اختتام ہوتا ہے جی. دس از آزاد سائننگ آف. یو کین آلسو لسن ٹو آر ریڈیو اسٹیشن ایٹ www.radioazad.us. اس کے علاوہ اگر آپ پوئمز سننا چاہتے ہیں, نظمیں سننا چاہتے ہیں, تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں, مکس کلاؤڈ پہ. اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر, آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں. اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے, اینڈرائڈ ہے, بلیک بیری ہے, اسمارٹ فونز ہیں, وہ لوگ ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد. دعاؤں میں یاد رکھیے گا, زندگی رہی تو پھر ملیں گے, اور سب سے امپورٹنٹ بات, لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا. خدا حافظ.

0: रुपए इल्लत कहने लगे। और वैसे भी जब ये किसी लफ्ज़ के अंदर आते हैं तो अपनी शेप बदल देते हैं, कभी वाव की जगह या आ जाती है, कभी या की जगह वाव आ जाता है, कभी अलिफ बीच में से गायब हो जाता है, कभी वो ड्रॉप हो जाता है, कभी वो चेंज हो जाता है, लफ्ज़ को भी बीमार कर देते हैं, यानी उसको अपनी असली हालत पे नहीं छोड़ते। ठीक, तो जहां भी किसी मादे में, किसी रूप में वाव अलिफ या तीनों में से कोई आएगा तो वहां आपको रूट ढूंढने में थोड़ी सी मुश्किल होगी। नजर क्या आ रहा है, स्वाद या बा, लेकिन इसके असल स्वाद या बा नहीं है, असल स्वाद वाव बा है। ठीक है, सो स्वाद वाव बा इसकी असल है, लेकिन वाव या में तब्दील हो गई, क्यों हो गई ये एक अलग लंबी कहानी है, इसकी आपको कतन कोई जरूरत नहीं। सिर्फ इतना जानना काफी है कि ये स्वाद वाव बात, क्योंकि आपको जब डिक्शनरी कंसल्ट करनी होगी तो उस वक्त रूट्स का फायदा होगा। मिनस समाए, आसमान से। समा कहते हैं बुलंद चीज को, सीन मीम वाव इसका रूट है। अब आप फिर अगेन देख रहे हैं, बजाहिर अलिफ नजर आ रहा है लेकिन हकीकत में क्या है, वाव। सुमूव, सुमूव कहते हैं बुलंदी को, ऊंची चीज को। वैसे तो आसमान तर्जमा होता है समा का, लेकिन यहां बुलंदी मुराद है, ऊपर से। मिनस समाए, आसमान से लफ्सी तर्जमा है, लेकिन मुराद क्या है, बुलंदी। फी ही इसमें, किस में, बारिश में। ही से मुराद बारिश है, उस बारिश में। जुलुमातुन अंधेरे हैं, कौन कौन से अंधेरे होते हैं बारिश में, बादल का अंधेरा और रात का अंधेरा, क्योंकि रात में ज्यादा ऐसा होता है, और बारिश का भी एक अंधेरा होता है, जब बारिश पड़ रही होती है तो उस वक्त नजर नहीं आता, तेज बारिश में आगे से नजर आ रहा होता है आगे क्या, वो उसका भी अंधेरा होता है, बारिश का अंधेरा, बादल का अंधेरा और फिर रात का अंधेरा। फी ही जुलुमातुन वरादुन और कड़क, कड़क वो आवाज होती है जो बादल गरजने से आपको सुनाई देती, बादल गरजने से जो आवाज सुनाई देती वो क्या कहलाती है, राद। व बर्कुन और बिजली, जब बादल कड़कने लगता है तो उससे पहले क्या नजर आता है, चमक, बिजली, रोशनी। तो बर्क उस रोशनी के लिए है जो बादल गरजने से पहले चमकती है, नजर आती। कोई सीन याद करें, कभी आपने अचानक आसमान पे लाइटनिंग देखी और उसके बाद जोरदार गड़गड़ाहट हुई हो, ये उसकी तरफ इशारा है। यजअलूना, वो डाल लेते हैं, रूट क्या है, जीम एंड लाम और वाव नून जमा की अलामत और या मुजक्कर गायब की अलामत। वो डाल लेते हैं, वो कर लेते हैं। जाला का लफ्सी माना होता है एक हालत से दूसरी हालत में लाना। असाबिअहुम, असाबे इसबा की जमा है, डाल लेते हैं असाबिअहुम अपनी उंगलियां। इसबा जो होता है इस पोर को कहते हैं, इस हिस्से को, ये जो पोर है ना ऊपर वाला जिसके पीछे नाखून है, ये इसबा होता है, और ये जो पूरी होती है ना इसको अनामिल कहते हैं, अनामिल, ये हिस्सा इसबा कहलाता है। डाल लेते हैं अपने उंगलियां यानी आगे वाले पोर, फी में आजान, उजुन की जमा है, उजुन, अपने उजुन में, कान में, कानों में जमा है ये। सम भी कान के लिए इस्तेमाल होता है लेकिन हमेशा सिंगुलर आता है, जबकि उजुन भी कान के लिए इस्तेमाल होता है और वो कैसे आता है, प्लूरल आता है, अपने कानों में। और ये हैरत की बात है कि उंगली की जो टिप होती है ऊपर की, इसकी लेंथ आमतौर पर 2.5 सेंटीमीटर होती है, नॉर्मल यानी एवरेज, और कान का जो एयर कनाल है उसका भी साइज तकरीबन यही होता है। तो जैसे एक बॉटल होती है ना, तो बॉटल के ऊपर जो कॉक देते हैं तो उसका जो साइज होता है अमूमन वो किसके बराबर होता है, वो जो ऊपर वाला बॉटल का हिस्सा होता है ना, नेक। तो जब वो नेक के अंदर कॉक जाता है तो क्या होता है, वो सील हो जाता है ना, अंदर नहीं कोई चीज जा सकती, ना कोई अंदर से बाहर आ सकती। तो यहां ये क्या करते हैं, अपनी उंगलियां कानों में इस तरह डाल लेते हैं कि इनको कोई बात सुनाई नहीं। अब जरा डालिए और मैं बोलती हूं, क्या कहा मैंने, आवाज नहीं जाती। यही हिस्सा इंसान के कान का सुनने में मददगार है, और अगर ये सील या ब्लॉक हो जाए तो आवाज पूरी तरह अंदर नहीं जाती, सुनने का अमल मुतासिर हो जाता है। अगरचे सिर्फ ये हिस्सा नहीं सुनता, कान का बहुत बड़ा हिस्सा अंदर है, ये तो बस इतनी सी जगह है बाहर जो अप्रोचेबल है, बाकी तो मैकेनिज्म अंदर है सारा। लेकिन हैरत की बात यह है कि ये ही हिस्सा असल में सुनने के लिए और आवाजों का तायुन करने और एक तरह से एंटेना का काम कर रहा है ये कान, और वो अंदर ले जाने की उस रेंज को सिलेक्ट करता है ये हिस्सा जिस पर हमको आवाज सुननी होती है। तो अगर ये हिस्सा बंद हो तो जो एम्पलीफायर है वो सही तौर पे काम नहीं करता। अगर ये ज्यादा लंबा हो या छोटा हो तो भी इंसान की समाअत मुतासिर होती है। तो जब कोई अच्छी बात हो रही होती है तो वो क्या करते हैं, अपनी उंगलियां कानों में डाल देते हैं। अब तो उंगलियों की जगह कुछ और भी होता है, प्लग्स। आजकल तो इतना सीन आम है बच्चों में कि शायद ही कोई बचा हुआ हो। हर बच्चे के लिए आईपॉड और प्लग, और आप उनसे करें बातें, पता भी नहीं चलता कहाँ छुपा के बैठे हुए हैं। बाल लंबे कर लें और उनको अंदर से डाल लें, किसी जगह फैमिली इकट्ठी बैठी हो, खा कार में, आप जो मर्जी बातें करें, उन्हें कोई परवाह नहीं, कोई फर्क नहीं पड़ता कि आप उनसे क्या कह रहे हैं, वो अपनी ही दुनिया में कहीं और ही खोए हुए हैं। फिर आपका और उनका कोई गैप होता है या नहीं, कोई अंडरस्टैंडिंग में फर्क पड़ता है या नहीं, कोई कम्युनिकेशन गैप है या नहीं। बच्चे आपके हैं, घर में रहते हैं, साथ रहते हैं, आप ही की बात नहीं समझ आती, क्योंकि साथ होते हुए भी साथ नहीं है। कानों में प्लग है और दिल में जा के आ रहा है कान के जरिए। सोचिए कितना जंग, खाने में भी जंग, कानों से भी जंग, आंखों से भी जंग, हिदायत की बात कहाँ से असर करेगी। हजरत हाजरा हजरत इस्माइल को लेकर क्यों चली गई थी ऐसी जगह जहां कुछ भी नहीं था, क्योंकि एक नई नस्ल को परवान चढ़ना था, एक नई उम्मत को वजूद में आना था। बच्चों को जब छोटे होते हैं आप किसी मॉल में लेके जाएं, और अब तो जालिम माएं खुद ही टीवी के आगे बिठा देती हैं, अपनी जान छुड़ाने के लिए बांधा और बिठा दिया कहीं, देखते रहो। और जब बच्चे बचपन से वो सब देखते चले जाते हैं, सुनते चले जाते हैं, तो फिर क्या होता है, मासूम दिल बड़े होने से पहले ही पुलूट हो चुके होते हैं और इतना जंक भर चुका होता है कि फिर वो आपसे ना आंखें मिलाते, ना आपकी बात समझते, वो हैवान के हैवान किसी और ही दुनिया में पलते चले जाते हैं। उससे क्या है, फैमिली टाइज भी मजबूत नहीं रहती, वालदैन और औलाद के दरमियान भी मोहब्बत के रिश्ते कमजोर हो गए, दीन ईमान अखलाक तो असर चढ़ता ही नहीं कुछ। आपका खून, आपकी औलाद, आपकी नस्ल, आपके बच्चे आपके नहीं, लिहाजा बेहद जरूरी है कि कुछ वक्त उनका जरूर ऐसे माहौल में गुजरे कि जहां ये सारी चीजें आउट हो। उनको कंपनी चाहिए, उनको माहौल चाहिए, उनको एनवायरनमेंट चाहिए, और वो देना आपका काम है। हम उनको स्कूल पहुंचाने के लिए, उनको लाने के लिए हर तकलीफ करते हैं, लेकिन किसी ऐसे माहौल के लिए आमतौर पर हम मुश्किल का शिकार होते हैं। बहरहाल, यजअलूना असाबिअहुम फी आज़ानिहिम मिन सवाइक, कड़ाकों की वजह से, डांट की वजह से। सवायक सायका की जमा है, नाम भी होता है लोगों का, होश व हवास गुम करने वाली बिजली, थंडर क्लैप के लिए आता है। व्हाट इज द मीनिंग ऑफ सायका, थंडर क्लैप। मिनस सवायकी हजर अल मौत, हजर बचना डरना, अल मौत मौत से, मौत के डर से वो अपने कान बंद कर लेते हैं, लेकिन बच के कहाँ जाएंगे? वल्लाहु, और अल्लाह मुहीतुन, मुहीत घेरने वाला है, इहाता करने वाला है। हा वाव तारूट है। अब फिर आपने देखा कि या ने धोखा दिया, या असल में वाव था लेकिन यहां बदल गया आकर, हर्फ इल्लत है, तो मुहीत घेरने वाला है। बिल काफिरीन, काफिरों को। यहां बा जो है जायद है, क्यों जायद आई है? ताकीद के लिए, मुहीतुन बिल काफिरीन। काफिरीन किसकी जमा है? काफिर की। और काफिर का रूट क्या है? का पारा। और कुफर का माना क्या होता है? छुपाना, ढांपना, इनकार करना। अल्लाह घेरने वाला है काफिरों को। यकादु करीब है, यकादु काफ वाओ दाल, करीब होना, मुमकिन होना। अलबर्कु बिजली, करीब है कि बिजली। यख्तफु झपट ले, उचक ले, तेजी से उचक ले। रूट क्या है? खा पा फा। और चूंकि वाव नून कोई नहीं है तो सिर्फ या है, तो माना है वो उचक ले, ठीक है? अगर यख्तफून होता तो क्या मीनिंग बनता? वो सब उचक ले, लेकिन यहां सिंगुलर आ रहा है। यख्तफू अबसारहुम, बसर की जमा। अबसार पीछे पड़ा कहाँ? व अला अबसारिहिम गिशावतन। अबसारहुम कुल्लमा, जब भी। अदाअ वो रोशनी करती। लहुम उनके लिए, कौन रोशनी करती? बर्क चमक कर रोशनी करती। मशऊ वो चल पड़ते हैं। मशऊ का रूट भी मीम शीन या है। खाजा आपको बहुत हरफे इल्लत देखने पड़ रहे हैं। मीम शीन या, मशा यमशी का माना था चलना, और यहां मशऊ वो चल पड़े, यहां भी वाव असल में जमा की अलामत है। फी ही उसमें, किस में? रोशनी में। रोशनी हुई तो उसमें चलने लगे। वह इजा, और जब। अजलमा उसने अंधेरा कर दिया, किसने? बिजली ने। बिजली कैसे अंधेरा करती है? गायब होकर, जब लाइट चली जाती है तो क्या होता है? लाइट चली गई, अंधेरा हो गया, अंधेरा कर दिया उसने। अलैहिम उन पर, किन पर? मुनाफिकीन पर। कामू वो खड़े हो गए। कामा यकूमो रूट क्या है? काफ वाव मीम, फिर हुरूफ इल्लत। तो क्या हुआ? गायब हो गया, वाव गायब है। ये जो वाव है ना, ये जमा की वाव है, रूट की वाव नहीं है। काफ वाव मीम, काफ वाव मीम कौम, पीछे भी इस रूट से एक लफ्ज पड़ा है। मुस्तकीम युकीमून। अब देखिए, मुस्तकीम में भी वाव कहीं नजर आती है? नहीं। युकीमून में नहीं, वो जो वाव नून है वो जमा का है, असल रूट का नहीं नजर आ रहा। और यहां भी कामू में भी वाव गायब है। वह इजा अजलम अलैहिम कामू, और जब उसने अंधेरा किया उन पर कामू, तो क्या हुआ? खड़े हो गए, स्टिल स्टैंड, वहीं रुक गए। वलव और अगर, शाह अल्लाह चाहता अल्लाह, अगर अल्लाह चाहे, शाह यशीउ, मशीयत का लफ्ज़ सुना कभी? अल्लाह की मशीयत, मशीयत का क्या मतलब होता? चाहत, यानी जो अल्लाह की चाहत, मर्जी। ला ज़हबा, इसको कैसे पढ़ेंगे? ला ज़हबा, सब हर्फ बराबर। ला ज़हबा, बहुत से लोग कैसे पढ़ते हैं इसको? ला ज़हबा, ला ज़हबा, नहीं, ला ज़हबा, ला ज़हबा। बिसमिहिम उनके कानों को, बे का क्या मतलब है यहाँ? ताकीद के लिए भी है और ज़हबा बी के लिए आ रहा है दरअसल, ले जाने के मानों में। ज़हबा का क्या माना होता है? जाना। और ज़हबा बे का क्या मतलब है? ले जाना, यानी साथ जाना, यानी चीज ले जाना। सम कान, उनके कानों को। कानों मैंने क्यों कहा? सम तो मुफरद है, जमा के लिए भी आता, और जमा क्यों माना? क्योंकि हिम की वजह से। वो अबसार हिम, और उनकी आंखों को। अबसार किसकी जमा है? बसर की। और उनकी आंखें, अगर अल्लाह चाहे तो उनके कान और उनकी आंखें ले जाए, उनको अंधा बहरा कर दे, देखने सुनने के काबिल ही ना छोड़े।
1: سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك السلام عليكم ورحمة الله وبركاته
2: السلام عليكم مزید معلوماتی تعلیم و تربیت پر مبنی سیریز اور لیکچرز کے لیے سماعت فرماتے رہیے انسپائر ایف ایم
3: This program will continue after the break. Continue listening to Inspire FM.
2: Inspire FM.
4: Inspire 105.1 FM.
5: We're taught that when you leave the house, you say, Bismillahi, Tawakkaltu ala Allah. In the name of Allah, I lay my trust in Allah.
6: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
7: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialize in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
8: Ibn Umar radiallahu anhu narrates in a hadith that Rasulullah sallallahu alaihi wasallam marra ala rajul min al-ansar wa huwa ya'idu akhahu fi al-hayat. The Messenger of Allah passed by a man of the Ansar who was admonishing his brother regarding shyness, blaming him, criticizing him, you are too shy. فقال رسول الله صلى الله عليه وسلم دعه فإن الحياء من الإيمان. The Prophet صلى الله عليه وسلم said, leave him alone, for modesty or shyness is a part of Iman.
9: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Tops Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites. Then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk or like Gao Express on Facebook.
10: अस्सलाम वालेकुम, मेरा नाम किरण है। कोर्ट कश्मीर ऑर्फेंस रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है। अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे। कोर्ट यूके ऑफिस 03001233774 court.org.uk।
11: हक की आवाज़ कभी दबती नहीं, कभी झुकती नहीं, कभी मिटती नहीं। एतदाल, हुर्रियत फ़िक्र और सच्चाई का परचम, आइए सुनिए वो आवाज़ जो दलील से लबरेज, कुरान और सुन्नत की रोशनी से मुनव्वर और हक की गवाही देती है। मैं हूँ इमाम हाफिज़ इजाज़ अहमद, आपके सामने पेश करूँगा प्रोग्राम आवाज़ाए हक में, हक की आवाज़। एक ऐसा पैगाम जो दिलों को बेदार करे, जहनों को रोशन करे। हर सोमवार 11 बजे ओनली ऑन इंस्पायर FM 105.1।
4: From the studios of Inspire FM, the time is now 10:30.
2: السلام علیکم، آپ ڈاکٹر فرحت ہاشمی کی تعلیم و تربیت پر مبنی سیریز اور لیکچرز سماعت فرمانے جا رہے ہیں۔
12: السلام علیکم ورحمۃ اللہ وبرکاتہ، نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ ان اللہ، بے شک اللہ تعالی، علی، اوپر، کل، ہر، شیئن، چیز کے، قدیر، قادر ہے، قدرت رکھنے والا ہے۔ قدیر کا روٹ کیا ہے؟ قاف دال رے۔ کس کے وزن پر ہے؟ فعیل کے وزن پر ہے، قدیر۔ فعیل کے وزن پر اور کیا کیا ہے؟ عظیم، رحیم، کریم، بصیر، علیم، نذیر، بشیر۔ کیا خصوصیت ہوتی ہے اس میں؟ مبالغہ اور تسلسل۔ قدیر کا لفظ ہے نا قدر سے، قدر کا معنی ہوتا ہے بہت جچے تلے انداز میں کسی چیز کا منصوبہ بنانا۔ تقدیر کا لفظ بھی اسی سے ہی ہے۔ تو اللہ تعالیٰ جو ہے وہ ہر چیز کی بیسٹ پلاننگ کرتا ہے، ایک معنی تو یہ، اور دوسرا ہے قدرت کے معنوں میں، نہیں طاقت اور قوت۔ اللہ ہر چیز پر پوری قدرت اور طاقت رکھتا ہے۔ چلیے، لفظی وضاحت ہو گئی، تفسیر کر کے تھوڑا اور سمجھ جائیں گے انشاءاللہ۔ بسم اللہ الرحمن الرحیم۔ حضرت عبداللہ بن مسعود رضی اللہ تعالی عنہ اور دیگر صحابہ نے آیت نمبر 17 کا مطلب یہ بیان فرمایا ہے کہ نبی صلی اللہ علیہ وسلم جب مدینہ تشریف لائے تو کچھ لوگ مسلمان ہو گئے، لیکن پھر جلد ہی منافق ہو گئے۔ ان کی مثال اس شخص کی سی ہے جو اندھیرے میں تھا، اس نے روشنی جلائی جس سے ماحول روشن ہو گیا اور مفید اور نقصان دہ چیزیں اس پہ واضح ہو گئیں۔ دفعتاً وہ روشنی بجھ گئی اور وہ حسب سابق تاریکیوں میں گھر گیا، پھر اندھیروں میں چلا گیا۔ یہی حال منافقین کا تھا۔ پہلے وہ شرک کی تاریکی میں تھے، مسلمان ہوئے تو روشنی میں آ گئے، حلال و حرام اور خیر و شر کو پہچان گئے، پھر دوبارہ کفر اور نفاق کی طرف لوٹ گئے تو ساری روشنی جاتی رہی۔ اس سے پہلے ہم منافقین کے بارے میں پڑھ چکے ہیں، ان کی کچھ علامات اللہ سبحانہ و تعالیٰ نے بہت اچھی طرح واضح فرما دی۔ اب ان کے حال کو مثالوں سے واضح کیا جا رہا ہے۔ کسی بھی چیز کو جب مثال سے سمجھایا جاتا ہے تو وہ چیز زیادہ کھل کے بہتر طریقے پر سمجھ آ جاتی۔ منافقت چونکہ دل کی حالت ہے، منافقت چونکہ ایک رویے کا نام ہے، اس کو ایسی چیز سے سمجھایا جا رہا ہے جس کو ہم مشاہدہ کر سکتے ہیں۔ تو وہ چیز جو ہمارے ذہن میں ہے، جب ہم اس کو فزیکلی کسی شکل میں ہوتا ہوا دیکھتے ہیں تو وہ چیز زیادہ بہتر سمجھ آتی۔ مثلا جیسے ایک کہانی ہوتی، اگر کوئی زبانی آپ کو کہانی سنائے تو اس کو بھی آپ انجوائے کرتے، سمجھتے، لیکن اگر کوئی اس کو ایکٹ کر کے دکھا دے تو کیا ہوتا ہے؟ تمثیل عربی زبان میں ڈرامے کو کہتے ہیں۔ تو تمثیل کا بھی کیا مطلب ہوتا ہے؟ تمثال مجسمے کو بھی کہتے ہیں۔ تو مثال بھی معقول چیز کو محسوس شکل میں دیکھنے کا نام ہے۔ معقول کیا ہے؟ جو عقل میں ہو، سوچ میں ہو، تھیری، تھیریٹیکل ہو۔ محسوس جس کو ہم ٹچ کر کے آنکھوں کانوں سے دیکھ سن سکتے ہیں، پریکٹیکل۔ تو معقول کو محسوس شکل میں دکھانے کے لیے کہ بات اچھی طرح واضح ہو جائے مثال دی جاتی۔ مثال کیوں دی جاتی؟ تاکہ وہ چیز جو کسی انسان کے ذہن میں ہے اس کو عملی شکل میں دیکھ کر اسے پوری طرح سمجھ جائے۔
0: مثلاً اگر آپ کسی بچے کو سفید یا وائٹ کلر کے بارے میں بتا رہے ہیں، وائٹ ایسا ہوتا ہے ویسا ہوتا ہے، 10 باتیں کر کے اگر آپ صرف کہیں جیسے یہ کاغذ، تو جیسے یہ کاغذ کہتے ہی سارے فاصلے طے ہو جائیں گے اور بات ایک دم سمجھ میں آئے گی۔ تو یہ قرآن پاک کا ایک اسٹائل ہے، اسلوب ہے کہ اللہ سبحانہ وتعالی ہمیں بات مثالوں سے بھی سمجھاتے اور مثال سے بات جلدی سمجھ میں آتی، بہتر طریقے پہ سمجھ آتی، گہری سمجھ آتی، دل پہ اثر کرتی ہے۔ مثلہم، ان کی مثال، کن کی؟ منافقین کی۔ منافقین کی حالت، منافقین کا وصف، ان کی صفت کا مثل، مثال کی طرح ہے، یعنی ان کی حالت ایک مثال کی طرح ہے، ایک خاص حالت کی طرح ہے۔ کیا ہے وہ؟ الذی، اس شخص کے، استوقد نارن، جس نے آگ جلائی یا جلوائی۔ ایک شخص ہے، اس نے آگ روشن کرنے کے لیے کہا ہے اور کیا ہوا؟ آگ روشن ہو گئی۔ فلما اضاءت، پھر جب وہ آگ روشن ہو گئی، اس کے شعلے بھڑکنے لگے، تو کیا ہوا؟ اضاءت ما حوله، اس کا ماحول بھی روشن ہو گیا، آگ کے جلنے سے ماحول روشن ہو گیا۔ یہ کون شخص ہے؟ یہ کوئی بھی شخص ہے، ایک شخص ہے جس نے آگ جلوائی ہے۔ مراد اس سے کیا ہے؟ مراد اس سے یہ ہے کہ اس نے دین اسلام کو سمجھنے کی خواہش ظاہر کی، استوقد نارا، اب اس کے سامنے اسلام کی تعلیم آ گئی ہے، اس سے اچھے برے کا فرق پتہ چلنے لگا ہے۔ ذہب اللہ بنورہم، تو اللہ ان کا نور لے گیا ہے، اچھے برے کو دیکھنے کی صلاحیت چھن گئی ان کی۔ وترکہم، اور اللہ نے ان کو چھوڑ دیا، فی ظلمات، اندھیروں میں، کفر کے اندھیروں میں، جہالت کے اندھیروں میں، لا یبصرون، یہ دیکھ نہیں سکتے، کیونکہ ان کی اپنی روشنی چلی گئی ہے۔ ایسا کیوں ہوا کہ آگ جل رہی ہے، ماحول روشن ہے، دین کی باتیں ہو رہی ہیں، پیغمبر علیہ السلام مدینہ میں موجود ہیں، گھر گھر میں اسلام کی بات ہو رہی ہے، لیکن ان لوگوں کو کچھ سمجھ نہیں آ رہا، ان کو اس سے کوئی فائدہ نہیں ہو رہا، کیونکہ اللہ نے ان کی توفیق چھین لی سمجھنے، سوچنے کی، دیکھنے کی۔ ان کی آنکھ کا نور چلا گیا، ان کے دل کا نور چلا گیا۔ ایسا کیوں ہوتا ہے یا ایسا کیوں ہوا؟ قرآن مجید کی ایک اور سورت ہے المنافقون، اس کی آیت نمبر 3 میں آتا ہے، ذالک بانہم آمنوا ثم کفروا فطبع علی قلوبہم فہم لا یفقہون۔ یہ اس وجہ سے ہوا کہ وہ ایمان لائے، پھر انہوں نے کفر کیا، تو اللہ نے ان کے دلوں پہ مہر لگا دی، لہذا وہ سمجھ نہیں سکتے۔ کوئی بھی انسان جب حق کو دیکھ لیتا ہے، پہچان لیتا ہے، حق اس کی سمجھ میں آتا ہے، لیکن وہ دنیا کی محبت میں اتنا ڈوبا ہوا ہے، یا وہ حق کو اپنی شان سے کم تر سمجھتا ہے اور اسے ریجیکٹ کر دیتا ہے، تو اللہ سبحانہ وتعالی اس سے ہدایت کی توفیق چھین لیتا ہے۔ قرآن پاک کی ایک اور آیت ہے سورۃ الصف، اللہ سبحانہ وتعالی فرماتے، فلما زاغوا ازاغ اللہ قلوبہم، جب وہ ٹیڑھے ہوئے تو اللہ نے ان کے دل ٹیڑھے کر دیے، جب وہ بگڑے، انہوں نے حق میں مین میخ نکالی، تو اللہ نے ان سے حق قبول کرنے کی صلاحیت چھین لی۔ بعض وقت ایسا ہوتا ہے نا، اس کو ایک مثال سے سمجھیے، کیا آپ بہت محنت کر کے ایک کھانا بناتے ہیں، پکا کے ٹرے لگا کے بچے کے سامنے رکھتے ہیں، اچھا یہ کھا لو، وہ منہ بناتا ہے، نقص نکالتا ہے، اس کی شکل ایسی ہے، آپ نے یہ کیوں ڈالا اس میں، وہ کیا ہوا، یہ کیا ہوا، آپ کیا کرتے ہیں، ٹرے اٹھا لیتے ہیں، کیوں تم نے قدر ہی نہیں کی؟ اللہ سبحانہ تعالیٰ نے اتنے اہتمام کے ساتھ دین کی نعمت اتاری اور وہ اس میں مین میخ نکال رہے ہیں، حجت بازی کر رہے ہیں، کیونکہ جب ان سے کہا جائے کہ ایمان لاؤ تو وہ کیا کہتے ہیں، انومنو کما آمن السفہاء، ہم بھی بے وقوفوں کی طرح ہو جائیں، تو نتیجہ کیا ہوتا ہے، جب کوئی اللہ کے دوستوں کو برا بھلا کہتا ہے تو پھر اللہ تعالی بطور سزا اس کے اندر سے وہ صلاحیت چھین لیتے ہیں، پھر دین کی محبت اور دین کی قدر و قیمت ان کے دلوں سے اٹھ جاتی، ہدایت کے ذرائع بند ہو جاتے ہیں، اسی لیے اللہ سبحانہ تعالیٰ آگے فرماتے ہیں سمن، بہرے ہیں، کس بات سے، ایسا نہیں کہ کان نہیں، کان ہے، لیکن کیا نہیں سن سکتے، حق بات سننا نہیں چاہتے، حق ان کو سمجھ نہیں آتا، حق سے بہرے، بکمن، گنگے ہیں، حق بات کہہ نہیں سکتے، امیون، اندھے، حق دکھائی نہیں دیتا، فہم لا یرجعون، پھر وہ نہیں لوٹیں گے، وہ نہیں پلٹیں گے، کس چیز کی طرف نہیں پلٹیں گے، ہدایت کی طرف، حق کی طرف، سیدھے راستے کی طرف، کیوں، اس لیے کہ وہ سمجھتے ہیں کہ وہ جو کچھ کر رہے ہیں بہت اچھا ہے، کیا کہ اوپر سے مسلمان بنے ہوئے ہیں اور اندر سے دھوکہ دے رہے ہیں، دونوں طرف کے فائدے اٹھا رہے ہیں، وہ سمجھتے ہیں ہم سب سے زیادہ سمارٹ لوگ ہیں، سب سے عقل مند ہیں، اور یہ بے وقوف ہیں جو قربانیاں کر کے نقصان اٹھا رہے ہیں، ایسے لوگوں کو اللہ ہدایت نہیں دیتا، ان سے ہدایت کی توفیق چھین لیتا ہے، اور جب ایک دفعہ نہیں کئی دفعہ ایسا ہوتا ہے تو پھر اللہ سبحانہ تعالیٰ اپنے دین کو مذاق نہیں بننے دیتا، ایسے لوگوں کو بطور سزا ہدایت سے محروم کر دیتا ہے، سمن بکمن امیون، ایسا لگتا ہے جیسے ایک کے بعد ایک دروازہ بند، ہدایت کے سارے ذریعے، کیونکہ ہدایت انسان کو ملتی ہے یا تو حق بات سن کے، یا حق کو پڑھ کے، اللہ کی نشانیاں دیکھ کے، لیکن جب کوئی شخص کانوں میں بھی انگلیاں دے دے اور آنکھیں بھی بند کر لے تو پھر کہاں سے ہدایت آئے گی، نہ کوئی سنے، نہ سمجھے، نہ دیکھے، نہ پڑھے، نہ جانے، ہدایت کہاں سے مل سکتی، ایسے لوگوں پر پھر سیدھا رستہ، ہدایت کا رستہ، حق کا راستہ بند ہو جاتا ہے۔ ان دو آیات میں منافقین کے ایک گروہ کی حالت کو مثال سے سمجھایا جا رہا ہے، اس سے ہمیں چند ایک باتیں سمجھ میں آ رہی ہیں، نمبر ایک کہ ہدایت اس وقت ملتی ہے جب انسان سچی طلب رکھتا ہے، ہدایت کے مواقع موجود ہیں، قرآن مجید موجود ہے، پیغمبر کی سیرت موجود ہے، لیکن جب تک انسان خود آنکھ نہ کھولے اور خود حق کو دیکھنا نہ چاہے، جب تک انسان کی اپنی چاہت نہ ہو تو اللہ ہدایت نہیں دیتا، ہدایت کسی انسان کو صرف اس وقت ملتی ہے جب وہ اس کی خود طلب کرتا ہے، خود مانگتا ہے، خود چاہتا ہے، خواہش رکھتا ہے۔ ایک اور بات یہ پتہ چلتی ہے کہ منافقین پر اچھی باتوں کا صرف وقتی اثر ہوتا ہے، جب روشنی ہوئی تو کیا ہوا، تھوڑی دیر کے لیے انہوں نے اس کو دیکھا اور اس کے بعد اندھیرا ہو گیا، یعنی جب کسی اچھی مجلس میں ہوتے ہیں، روشنی ہوتی ہے، تھوڑی دیر کے لیے آنکھ کھولتے ہیں اور پھر ان کو زیادہ بات کلک نہیں کرتی، کیا کہتے ہیں، کلک نہیں کی، ہاں سنا ہے، دیکھا ہے، پڑھا ہے، لیکن بس ٹھیک ہے، اسے قبول نہیں کرتے۔ تو جب کوئی شخص حق کو اپنے دل سے قبول نہ کرے، نہ چاہے، تو کوئی بھی کسی کو زبردستی ہدایت نہیں دیتا. اللہ کا یہ طریقہ نہیں کہ انسان کے اوپر ہدایت کو زور زبردستی سے منڈے, جو نہ لینا چاہے اسے زبردستی دے. ایک اور بات آیت نمبر 18 سے یہ پتہ چلتی ہے کہ انسان کو غلطیوں پہ جلد توبہ کر لینی چاہیے, فوراً رجوع کرنا چاہیے, ورنہ اگر توبہ نہ کی تو پھر مہلت ختم ہو جائے گی, اور مہلت ختم ہو گئی تو پھر ہدایت پا نہ سکیں گے. او کسیبن, اب یہاں ایک اور مثال ہے, دوسری مثال منافقین کے ایک اور گروہ کی مثال ہے. او یا کسیبن, ان کی مثال زوردار بارش کی سی ہے. ان کا حال ایسا ہے کہ جیسے زوردار بارش ہو. سیب کہتے ہیں رین سٹارم کو. کیا ہوتا ہے رین سٹارم؟ ایک ہوتی ہے نا عام بارش برستی ہے تھوڑی تھوڑی کر کے, اور ایک ہوتی ہے زوردار بارش اوپر سے نیچے. من السمائی, آسمان سے. بادل آسمان ہی کی طرف ہوتے ہیں, اس کا مطلب نہیں کہ وہ اوپر سکائے ہے کہیں, مطلب اونچی چیز یعنی بادلوں سے جو بارش برستی. اور یہاں اشارہ ہے وحی الہی کی طرف, قرآن مجید کی طرف, کہ قرآنی احکامات نازل ہو رہے ہیں. فیہ ظلماتن, اس میں اندھیرے ہیں, ورادن اور کڑک ہے, وبرکن اور بجلی ہے. یعنی اللہ کی طرف سے جو وحی آ رہی ہے اس میں وعید بھی ہے, وعدے بھی ہیں, ڈرانے والی آیات بھی ہیں اور ہوپ بھی ہے. منافقین کا حال کیا ہے؟ یجعلون اصابعہم فی آذانہم, قرآنی احکامات کو سن کر یہ کیا کرتے ہیں, غور کرنے کی بجائے, توجہ سے سننے کی بجائے اپنی انگلیاں کانوں میں دے دیتے ہیں. من السوائے, کی کیوں انگلیاں کانوں میں دیتے ہیں؟ کڑاکوں کے ڈر سے. اور یہ کڑاکے کیا ہیں؟ ایسی آیات جن میں ان کا حال کھول کے بیان کیا جا رہا تھا, ان کی منافقت کھولی جا رہی تھی, یعنی سخت احکامات. حذر الموت, موت کے ڈر سے, کیونکہ ان کا حال یہ تھا کہ ہر بات کو یہ اپنے خلاف سمجھتے تھے. قرآن پاک میں آتا ہے یحسبون کل صیحت علیہم, ہر چیخ کو, ہر زور کی آواز کو یہ اپنے اوپر سمجھتے کہ ہماری شامت آئی. کہتے ہیں نا چور کی داڑھی میں تنکا. جو چور ہوتا ہے, جس کے دل میں خرابی ہوتی ہے, جو بدنیت انسان ہوتا ہے, یا جس نے کوئی خرابی کی بھی ہوتی ہے, وہ ہر آہٹ سے گھبرا اٹھتا ہے. مثلا اگر کوئی شخص غلط کام کر رہا ہو اور آپ اچانک اس کے پاس چلے جائیں تو اس کی حالت کیا ہوتی ہے, حالانکہ آپ کو یہ نہ بھی پتا ہو کہ اس نے کیا کیا, گھبرا اٹھتا نا. تو چونکہ ان کا دل چور تھا نا, ان کے دل میں ایمان نہیں تھا, دل کے منافق تھے, لہذا جب بھی کوئی ایسی بات سنتے تو ان کو فوراً ڈر لگتا کہ یہ ہمارے بارے میں آئی شامت. اسلام کے احکامات کو اپنے لیے موت سمجھتے تھے, اللہ کے احکامات میں زندگی کے بجائے انہیں اپنے لیے موت نظر آتی. حذر الموت, واللہ محیط بالکافرین, اور اللہ گھیرنے والا ہے کافروں کو. یکادو, قریب ہے, البرق, بجلی, یختف ابصارہم, اچھک لے ان کی نگاہوں کو, ان کی آنکھوں کو. قریب ہے کہ بجلی ان کی آنکھیں اچھک لے, چھپٹ لے. اسی لیے کہتے ہیں نا کہ جب بجلی چمک رہی ہو تو کیا نہ کرو, اس کی طرف نہ دیکھو. کیوں؟ نظر جانے کا اندیشہ ہوتا ہے. جیسے منع کرتے ہیں کہ سورج کی طرف نہ دیکھو, تو قریب ہے کہ بجلی ان کی نگاہوں کو اچک لے, کیونکہ ان کی نگاہیں کمزور ہیں, انہیں حق نظر نہیں آ رہا, اس لیے یہ اسلام کے نور کو برداشت ہی نہیں کر پا رہے. کلما اضاء لهم مشوا فیہ, جب بھی ان کے لیے روشنی کرتا ہے, یعنی ان کے لیے روشنی ہوتی ہے, وہ اس میں چل پڑتے ہیں. اور مشی کہتے ہیں عام رفتار سے چلنے کو, تیز دوڑنے کے لیے سعی ہوتی ہے. سعی کون سی ہوتی ہے؟ جیسے عمرے پہ جاتے ہیں تو سعی میں کیسے چلتے ہیں؟ تیز چلتے ہیں. لیکن مشی کہتے ہیں نارمل روٹین سے چلنا، یعنی قرآن کا جب کوئی ایسا حکم آتا ہے جس میں انہیں اپنے لیے کوئی فائدہ نظر آتا ہے تو یہ کیا کرتے ہیں؟ تھوڑی دیر کے لیے بظاہر اس پر عمل کر لیتے ہیں۔ وَإِذَا أَظْلَمَ عَلَيْهِمْ، اور جب ان پہ اندھیرا ہوتا ہے، مشکل وقت آتا ہے، قامو، وہیں کھڑے ہو جاتے ہیں۔ مثلا کسی جنگ میں شریک ہونے کے لیے کہا جاتا ہے تو یہ آگے نہیں بڑھتے۔ وَلَوْ شَاءَ اللَّهُ، اور اگر اللہ چاہتا، لَذَهَبَ، البتہ لے جاتا، بِسَمْعِهِمْ، ان کے کانوں کو، وَأَبْصَارِهِمْ، اور ان کی آنکھوں کو۔ اللہ ان کے کان اور ان کی آنکھیں لے جاتا، یعنی ان کو بہرا کر دیتا، لٹرلی بہرا، ڈیف ہو جاتے اور اندھے ہو جاتے، ان کو کچھ بھی نظر نہ آتا، کیونکہ اللہ ہر چیز پر قادر ہے۔ ان اللہ علی کل شئ قدیر، اللہ سب کچھ کر سکتا ہے۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔
1: سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔
2: السلام علیکم۔ مزید معلوماتی تعلیم و تربیت پر مبنی سیریز اور لیکچرز کے لیے سماعت فرماتے رہیے انسپائر ایف ایم۔
13: حدیث 40، نیریٹڈ ابو ہریرہ، اللہ's messenger peace and blessings be upon him said، a believer who accompanies the funeral procession of a Muslim out of sincere faith and hoping to attain Allah's reward and remains with it till the funeral prayer is offered and the burial ceremonies are over، he will return with a reward of 2 kirats. Each kirat is like the size of the Mount Uhud. He who offers the funeral prayer only and returns before the burial will return with the reward of 1 kirat only. Hadith 41. Narrated Abdullah, the Prophet, peace and blessings be upon him, said, abusing a Muslim is fusuq, an evil doing, and killing him is kufr, disbelief. Hadith 42. Narrated Ubadah bin As-Samit, Allah's messenger, peace and blessings be upon him, went out to inform the people about the date of the night of decree, Al-Qadr, but there happened a quarrel between 2 Muslim men. The Prophet, peace and blessings be upon him, said, I came out to inform you about the date of the night of Al-Qadr, but as so-and-so and so-and-so quarreled, its knowledge was taken away, I forgot it, and maybe it was better for you. Now look for it in the 7th, the 9th and the 5th of the last 10 nights of the month of Ramadan. Hadith 43. Narrated Abu Hurairah, one day while the Prophet, peace and blessings be upon him, was sitting in the company of some people, the angel, Gabriel came and asked, what is faith? Allah's messenger, peace and blessings be upon him, replied, faith is to believe in Allah, his angels, the meeting with him, his apostles, and to believe in resurrection. Then he further asked, what is Islam? Allah's messenger, peace and blessings be upon him, replied, to worship Allah alone and none else, to offer prayers perfectly, to pay the compulsory charity, zakat, and to observe fasts during the month of Ramadan. Then he further asked, what is ihsan, perfection? Allah's messenger, peace and blessings be upon him, replied, to worship Allah as if you see him, and if you cannot achieve this state of devotion then you must consider that he is looking at you. Then he further asked, when will the hour be established? Allah's messenger, peace and blessings be upon him, replied, the answerer has no better knowledge than the questioner. But I will inform you about its portents. 1. When a slave, lady, gives birth to her master. 2. When the shepherds of black camels start boasting and competing with others in the construction of higher buildings. And the hour is one of 5 things which nobody knows except Allah. The Prophet, peace and blessings be upon him, then recited, verily, with Allah, alone, is the knowledge of the hour. Surah 31, Ayah 34. Then that man, Gabriel, left, and the Prophet, peace and blessings be upon him, asked his companions to call him back, but they could not see him. Then the Prophet, peace and blessings be upon him, said, "That was Gabriel who came to teach the people their religion." Abu Abdullah said, "He, the Prophet, considered all that as a part of faith." Hadith 44. Narrated Abdullah bin Abbas, "I was informed by Abu Sufyan that Heraclius said to him, 'I asked you whether they, followers of Muhammad, were increasing or decreasing. You replied that they were increasing. And in fact, this is the way of true faith till it is complete in all respects. I further asked you whether there was anybody, who, after embracing his, the Prophet's, religion, Islam, became displeased and discarded it. You replied in the negative, and in fact, this is, a sign of, true faith. When its delight enters the heart and mixes with them completely, nobody can be displeased with it."
3: Coming up next, English Talk Series. Continue listening to Inspire FM. Inspire FM.
14: Did you know? The heart of a blue whale is the size of a small car.
15: Hair loss, acne scarring, eczema, joint pain, keloids, anti-aging. Whatever the concern, your treatment should start with medical expertise. Aesthetics Central Luton, a medical clinic specializing in regenerative medicine, advanced aesthetics and doctor-led procedures from PRP, PRF, GFC and exosomes to skin pen microneedling, peptide facials, chemical peels, laser hair removal, joint repair, blood tests. 8 years of success and over 200 five-star Google reviews. A beautiful new location with free on-site parking. Your private medical care has never been easier to access. Visit us at Aesthetic Central.
16: Need a ride? Village Taxis have you covered. Going to the airport, station, work, hospital or school? Call Village Taxis on Luton 24 24 24 for a quick, reliable service. New drivers wanted. Get registered today and join the Village Taxis team. Serving Luton, Central Beds, TfL, Wolverhampton, Hertfordshire and beyond. Taxi rental also available. Download our easy-to-use Village Taxis app or call 01582 24 24 24 to book your ride today. Village Taxis, your local taxi company.
17: Praising Allah subhanahu wa ta'ala for the many gifts He has given us, we recognize the gift of this day of Jumu'ah. This day about which Islam has taught us is the day of Eid in the week of a believer. And in Sahih Muslim, Abu Hurairah radiallahu anhu, he reports that the Prophet sallallahu alayhi wa sallam said that the best day upon which the sun rises is this day of Jumu'ah. On this day, Allah created Adam alayhi salam. And on this day, Allah entered him into Jannah. And on this day, Allah removed him from Jannah. And the coming of the hour will not happen except on this day of Jumu'ah. May Allah make us from the people of Jannah when the coming of the hour arrives. Ameen.
18: When your future depends on the right legal team, choose M&K Solicitors, trusted by families across the UK. With over 20 years' experience, they're one of Luton's most respected law firms, known for strong results and outstanding client care. From immigration and family law to property, personal injury and clinical negligence, their expert team is here to help. M&K Solicitors offer free consultation by appointment or visit the Friday free advice surgery from 2:30 to 5 p.m. Call 01582 732 503.
19: Are you looking for a prompt let and comprehensive property management by property professionals? If so, relax and let a safe, registered agent take care of all your property matters. Marigold Residentials believe in 100% customer satisfaction and aim to provide quality service at very competitive prices. Why not also let us take care of your property sale? We're now a proud member of the National Association of Estate Agents. We also advertise in local papers free of charge. Visit us at 251 Dunstable Road or call us on 617 617. Terms and conditions apply.
20: Oh, Hillary, I was going to use newspaper display advertising.
21: But
20: it costs £10 per inch.
21: And that's too expensive?
20: Oh, indeed it is. I want to sell a 10-foot ladder.
21: Oh, Roger, invest in an ear-catching advertising campaign on this radio station instead. It's a great way to tell people about your products and service.
22: For details, click on inspirefm.org, then advertise. From the studios of Inspire FM, the time is now 11 o'clock. Please do not message or call, as the following program is a rerun of a previous live show. Any announcements made during the repeat may now not be applicable. Allahu, Allahu, Allahu,
5: Allah, Allahu, Allah. Alameen, wafdul salatu wa atamu taslim ala nabiyyina Muhammad. المبعوث رحمة للعالمين وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم آمين. Dear brothers and sisters, welcome to a new show of تدبر القرآن with me, Sheikh Ahmed Al-Nashash. And this show comes live to you from the studios of Inspire FM 105.1 in Luton. And you can listen to it by going to Assalam Radio in Peterborough. You can watch it by going to the Facebook page or the YouTube channel of Inspire FM. Alhamdulillah Rabbil Alameen. We'll go through the stories mentioned in Surah Hud from today and for a few weeks, insha'Allah ta'ala. And in Surah Hud, we'll find the stories of few prophets: Nuh, Hud, Saleh, Lut, and Shu'aib. Musa, just maybe one or two ayahs, and Ibrahim with the story of Lut alayhi salam. And in Surah Hud, the story of Nuh is one of the longest stories about Nuh alayhi salam. So this story mentioned many surahs. The first mentioning was in Surah Al-A'raf. And there is one or two ayahs in Surah Yunus, but now there is here talking about Nuh, about the message in itself, about the debate with the people, about building the ark, what he took in the ark, and the punishment, which is the flood, and how they arrived safely. So all these details we'll find them in the surah. And subhanallah, al-balagha al-Qur'aniyya in this surah, in Surah Nuh, the scholars, they said there is no balagha, no eloquency about Nuh alayhi salam in any other surah like the eloquency in this surah, especially that ayah, وَقِيلَ يَا أَرْضُ بْلَعِي مَاءَكِ وَيَا سَمَاءُ أَقْلَعِي وَغِيضَ الْمَاءُ وَاسْتَوَتْ عَلَى الْجُودِ, which when we come to it, inshallah, we'll talk about it in details. But what I like you listeners and those who are watching to remember that Subhanallah al-Azim, al-Balagha al-Qur'aniyya, and I'd like you to remember this word, the eloquency, the Quranic eloquency here, amazing. In every ayah in this story, the story of Nuh alayhi salam, Surah Hud, in every ayah, this is the highest level of Balagha, the highest level. So, it starts from ayah 25. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولقد أرسلنا نوحا إلى قومه إني لكم نذير مبين ألا تعبدوا إلا الله إني أخاف عليكم عذاب يوم أليم. And indeed, we sent no